0: भएको रत्नको अब चाहिँ लाउनै पर्छ, यो लगाउनु भयो भने तपाईँलाई राम्रो भइहाल्छ, केही पनि समस्या आउँदैन है। अनि अरू के सोध्न मन लागेको छ भन्नुहोस् त?
1: हजुर,
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ?
1: छोराछोरी सम्बन्ध
0: छोराछोरी सम्बन्ध तपाईँको मध्यम खालको हुन्छ, ज्येष्ठ सन्तानसँग ग्रह मिल्दैन, विशेष गरी छोरासँग ग्रह अलिक नमिल्ने ग्रहहरू छ। यसको लागि रत्न कवच लाउनु न एउटा, उन्नति प्रकार धेरै गर्न सकिएन कि जीवनमा, अनि यदि कठिनाई भयो जे काम गर्यो त्यही काममा पछाडि मान्छेले खुट्टा तान्ने अनि गर्न नसक्ने अवस्थाहरू आउने, कमाएको कुराहरू बचत गरेर एक ठाउँ पार्न नसक्ने, परिवारमा असमझदारी मनमुटाव हुने रिस धेरै उठ्ने गर्छ क्या तपाईँलाई।
1: हजुर,
0: यो सबै कुरामा राम्रो गर्दाखेरि रत्नको बच्चा आउँछ, यो रत्नको बच्चा राम्रो हुन्छ, चिन्ता नगर्नु ठिक छ ग्रहको है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हुन्छ,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी इच्छा कामना गाउँपालिकाबाट फोन गर्नुभएको, उहाँले चाहिँ दिन पनि विशेष विशेष दिन आउँदैछन् ल हेर्नुहोस् है। अब आज विशेष गरी जन्माष्टमीको व्रत पनि आउँदैछ, मोहरात्रि भन्छ यसलाई चाहिँ, तपाईँको चाहिँ 19 गते शुक्रबार, विशेष गरी तपाईँले थाहा पाउनु भएको छ नि हो कि होइन है, शुक्रबारको दिन 19 गते तपाईँको चाहिँ विशेष गरी अष्टमी आउँदैछन्। कुन अष्टमी भन्दाखेरि तपाईँको श्री कृष्ण जन्माष्टमी आउँदैछ। फेरि नक्षत्र पनि तपाईँको रोहिणी नक्षत्र नै परेको छ क्या, कुरा बुझ्नुभयो नि? त्यही भएर यसपालिको श्रीकृष्ण जन्माष्टमी अलिकति विशेष चाहिँ रहेको छ है, नभए 2 दिन हुन्थ्यो, कसैले नक्षत्र मान्ने हुन्थ्यो, कसैले तिथि मान्नुहुन्थ्यो, त्यो भएर 2 दिन हुन्थ्यो। यसपालि तपाईँको चाहिँ श्रीकृष्ण जन्माष्टमी शुक्रबारको दिन अष्टमी 43 गढी तपाईँको चाहिँ विशेष गरी 53 पर्ला होइन, अनि त्यसपछि तपाईँको रोहिणी नक्षत्र चाहिँ 43 गढी 52 पर्ला रहेको छ। त्यही भएर जन्माष्टमी व्रत, श्रीकृष्ण जन्माष्टमी व्रत, मोहरात्रि, दुर्वाष्टमी, गौरा पर्व होइन, विशेष गरी चाहिँ श्रीकृष्ण दशमी रथयात्रा, पाल्पा कान्छन् भगवती नारायण बीजेश्वरी श्री यात्रा भनेर लेखेको छ, तपाईँको चाहिँ 19 गतेको लागि तयार भएर बस्नु होला, भोलिको लागि तयार भएर बस्नु होला तपाईँहरू। श्रीकृष्ण जन्माष्टमीको व्रत सबैले गर्नुपर्छ है, विशेष गरी चाहिँ जस्तै श्रीकृष्ण जन्माष्टमी, रामनवमी, शिवरात्रि होइन, यी विशेष हामीले कालरात्रि विशेष गर्नुपर्छ क्या, व्रतहरू बस्नुपर्छ, भगवान्को पूजाहरू गर्नुपर्छ होइन, अनि त्यसपछि भोलि चाहिँ श्री कृष्णको नामहरू जप्ने, कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः, यो मन्त्र जप गर्नुहोस् है। दुःख सुख सबै कुराहरू, दुःख दरिद्रहरू सबै कुरा हटेर जान्छ, घरमा सुख आउँछ, समृद्धि आउँछ। के भनेको छ भन्दा कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय, क्लेशनाशाय भनेको दुःख क्लेशहरू सबै कुराहरू नाश गर्नेवाला होइन, गोविन्दाय नमो नमः, यो तपाईँले जप गर्न सक्नुहुन्छ है। यो आएन भने तपाईँले जप गर्ने भनेको चाहिँ तपाईँले चाहिँ राधे श्याम राधे श्याम गरे पनि हुन्छ, नभए हरे राम राम राम हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे है। देवी देवता भगवान भनेको सबै एउटै रूप हो, हाँगा बिगाहरू हुन् क्या, यी चाहिँ हात जस्तै तपाईँको चाहिँ विशेष गरी तपाईँको एउटा शरीर छ, तपाईँ जुन व्यक्ति हुनुहुन्छ सबै आफ्नो आफ्नो ठाउँमा, विशेष गरी आत्मा एउटै हो श्रीहरि है, त्यहाँबाट सञ्चालित भएका यी सबै कुराहरू हात खुट्टाहरू आँखाहरू टाउकोहरू हुन्, फरक फरक अङ्गहरू हुन् शरीरका, हरेक अङ्ग हाम्रो लागि उत्तिकै बराबर मान्यता छ होइन। जस्तै श्री कृष्णबाट राम अवतार भयो, अनि त्यसपछि कृष्ण अवतार भयो होइन, दामन अवतार, धेरै अवतार छन् नि त होइन देवी देवताहरूका यी अवतार। जस्तै तपाईँको चाहिँ माता पार्वतीबाट चाहिँ तपाईँको चाहिँ दुर्गाको, कालीको, भगवती, नवदुर्गाहरूको होइन, सरस्वतीको, लक्ष्मीका सबै रूपहरू माता सरस्वतीबाट, जस्तै गरी तपाईँको चाहिँ माता पार्वतीबाट चाहिँ उत्पत्ति हुने सबै कुराहरू चाहिँ, माता लक्ष्मीबाट, माता सीताबाट होइन उत्पत्ति हुने सबै कुराहरू चाहिँ हामी यसमा भ्रम पर्नु हुँदैन। हामीले विशेष गरी पूजा आजा भन्दा धेरै पूजा आजा नगर्ने, पूजा आजा अलिक कम गर्ने, नाम जप धेरै गर्नुपर्छ क्या। जस्तै गरी तपाईँले चाहिँ मन्त्र जपहरू अलिक धेरै बेसी रूप मन्त्र जप गर्नु, कलौ केशव कीर्तन भन्छ, कलियुगमा केशव कीर्तन गर्नुपर्छ, नाम जप गर्नुपर्छ भन्ने हो क्या होइन। त्यो भएर पूजा गर्ने ठाउँ छैन तपाईँको, अनि के गर्ने होला भन्दा चिन्तित हुनुहुन्छ भने चाहिँ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्नु पर्यो क्या। हृदय गर्नु नि एकचोटि है, सजिलो हुन्छ तपाईँलाई। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो मन्त्र जप गर्नु तपाईँले। यसमा के हुन्छ भन्दा, यसमा अरू बाहिरी शब्द छैन, मात्रै भगवान्को नाम छ। हरे भनेको हरि, हरे होइन, हरे राम, फेरि हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हो कि अरू सबै बाहिर केही पनि छैन, यसमा सबै भगवानको नाम छ यसमा। जस्तै तपाईँले राधे श्याम श्याम श्याम राधे राधे, राधे कृष्ण कृष्ण कृष्ण राधे राधे, यो पनि जप गर्न सक्नुहुन्छ। एउटै हो क्या, जुन मन्त्र जप गरे पनि तपाईँको मनमा लगाएर कुन चाहिँ गर्दा धेरै फाइदा होला, फाइदा र बेफाइदा भन्ने हुँदैन, जुन मन्त्र जप गरे पनि पाउनुहुन्छ तपाईँले चाहिँ विशेष गरी चाहिँ। जस्तै ओम नमो भगवते वासुदेवाय, यो मन्त्र जप गरे पनि हुन्छ, तर महामन्त्र चाहिँ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, एउटा मन्त्र भयो चाहिँ होइन। यसरी तपाईँले दिनमा 108 पटक तपाईँले मन्त्र जप गर्न सक्नुहुन्छ। जस्तै दिनमा 108 पटक जप गर्नको लागि तपाईँले आधी घण्टासम्म चाहिँ यो मन्त्र पढिराख्नु भयो भने 108 हुन्छ क्या होइन। अब फेरि बिस्तारै पढ्नु भयो भने नहुन सक्छ, छिटो छिटो पढ्नु पर्यो। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो मन्त्र तपाईँले जप गर्नुहोस् एक महिना, मात्र एक महिना जप गर्नुहोस्। तपाईँलाई यसले राम्रो भएन भने नगर्नु ल, मेरो जिम्मेवारी भयो। एक महिना जप गर्नुहोस् होइन, जप गर्दाखेरि तपाईँले आनन्दले बसेर जप गर्नु पर्दैन क्या, काम गर्दै जप गर्नु, भात पकाउँदै जप गर्नुहोस् न होइन, घाँस काट्न जानुहुन्छ भने घाँस काटेर जप गर्नुहोस्, अफिसमा जानुहुन्छ भने अफिसमा जप गर्नुहोस्, गाडी चलाउनुहुन्छ भने गाडी चलाउँदै जप गर्नुहोस्, व्यापार गर्नुहुन्छ भने व्यापारमा बसेर यो मन्त्र जप गर्नु, व्यापार तपाईँको बिस्तारै बिस्तारै वृद्धि हुन्छ, ग्यारेन्टी हुन्छ। के गर्ने हरे, यसरी जस्तै घाँस काट्दै हुनुहुन्छ भने हरे राम मनमा जप गरे पनि हुन्छ क्या, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, फेरि जप गरिराख्ने फेरि गरिराख्ने। एक हप्तासम्म तपाईँले कन्टिन्यू जप गरिराख्नु भयो भने तपाईँ त्यसपछि तपाईँको के हुन्छ फाइदा भन्दा, एक हप्तासम्म कन्टिन्यू तपाईँले यो मन्त्र मनमनमै गरिराख्नु भयो भने के फाइदा हुन्छ भन्दा, पछिपछि तपाईँले मन्त्र जप गरिराख्नुहुन्छ तर तपाईँले थाहै पाउनुहुन्न कि मन्त्र जप गरेको छु भन्ने कुराहरू छन्, अटोमेटिक यो चाहिँ मनमा आइराखेको हुन्छ प्रबुनी। हो त्यो भएर तपाईँले विशेष ख्याल गर्नु होला, यो मन्त्र जप गर्न सबैले सबैलाई सिकाउनु होला। बाबु नानीको पढाइ कमजोर छ भने पनि यो मन्त्र जप गर्न, बाबु नानीहरू विज्ञा खेर धेरै समय होइन 20-25 मिनट यो मन्त्र जप गरेर सिकाउनु, तपाईँले राम्रो पक्का नै हुन्छ है, फरक पर्दैन। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको लागि

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा जिल्ला टिप्पणी बनाउने हेराउने
1: वैवाहिक
2: समस्याको निराकरण
1: विसन्तान
2: सम्बन्धीका समस्याहरू नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुगती ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर

0: टोकाईबाट बस्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बङ्गुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय चितवन
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
3: नयाँ दिल्ली कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट सीएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज नयाँ दिल्ली कन्या कलेजमा स्नातक तह बीबीएस बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 056-493-495।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सफल छ, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम सुनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस्छ, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 9845082997,
6: 9855010997।
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
10: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लवली कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855527454, 9855520754, इमेल lovelik2@gmail.com।
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, कम्प्लिट आइटी सोल्युसन।
11: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
11: ल्या दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो सनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच सनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेपाले, मोबाइल 9845049486।
13: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
14: नेपाली कृषि नीति तथा पञ्चाङ्गको जानकारी,
13: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
14: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
13: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
14: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
13: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।

0: alle stunder mottar Radio Bergen 89,1 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो एस 9 एएम
2: खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रति तयारी चाहन्छौ दिशो 5 मिनेट

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलापालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
3: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा हामी तयारी चाहन्छौ। दिशा फाइनल मिनेट
4: महापाडी बाटोबाट आउँदैन, यसका लागि निकै हामीले चलाएको गर्नुपर्ने हुन्छ। प्रकृतिसँग पैसा जोडी खेल्नुपर्ने बाध्यता त छ नै, प्रकृतिसँग सकिँदैन, तर हामीले आफू सावधान नै हुनुपर्छ, सावधानता अपनाउनु पर्छ। तर आज हेर्नुहोस् रसुवाहरू आफ्नो थाती लगायतका ठाउँहरू यतिखेर रोइरहेका छन्। नेपालका राजनैतिक दलहरू एक दिक्का भएका छन्, तर राहत वितरण उद्धारको कार्यमा संघ सरकार र स्थानीय तहको तालमेल मिल्न सकेको छैन। संघ सरकारले स्थानीय तहलाई सोध्छ, तर संघ सरकारले आफ्नै ढंगले काम गरिरहेको छ र स्थानीय तहलाई बाइपास गरेको आरोप उनीहरूले लगाइरहेका छन्। हामीले धेरै रसुवा नुवाको धादिङ चितौन लगायतका स्थानीय तहका प्रतिनिधिहरूसँग हामीले कुराकानी गरेका छौँ। सरकारले केही समय सोधेको छ, तर राहत वितरणमा एकपटक सरकारले दिन सकिरहेको छैन। उद्धारका कार्यमा हामीसँग नजिकबाट स्थानीयहरू ठोकिएका छन्, तर सरकारले त्यसमा राम्रोसँग काम गर्न सकिरहेको छैन। स्थानीय तहको एउटा निकै ठूलो आरोप छ आधुनिक श्रोता। गृहमन्त्री आफै फिल्डमा खटिए सुदन गुरुङ, तर गृहमन्त्री खटिने कुरा र विज्ञहरू खटिने कुरामा निकै ठूलो फरक र निकै ठूलो अन्तर हुन्छ। त्यसमा पनि सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन? हिजो प्रधानमन्त्रीले बालेन शाहले संसदमा सम्बोधन गर्दै भनेका छन्, यो क्षेत्रकै निकै ठूलो विपत्ति हो, तर घोटेकोसी नदीमा आएको बाढीले सयौं नागरिकका साथै बस्ती सड़क पुल र जलविद्युत आयोजनाहरू बगाए खरबौंको क्षति भयो। आज 7-8 खर्ब भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको छ आदरणीय श्रोता। त्यसँगै नेपालको राज्य संयन्त्रको वास्तविक अनुहार पनि उजागर गरिदिएको छ। बाढ़ी आएको 8 दिन 9 दिन बितिसक्दा सयौं नागरिकले सास होइन लाश पनि फेला पारेका छैनन्। आफन्तको जीवन भेटिने आशामा परिवारका सदस्यहरू प्रभावित क्षेत्र अस्पताल उद्धार केन्द्र सबगृह सहितका ठाउँमा भौतारिरहेका छन्, तर जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं व्यक्ति भेटाउन झेल्नु आशा आफन्तहरूमा अझै पनि बाँकी छ। धेरैले सरकारको गति र मतिलाई हेरेर हराइरहेका आफन्त भेटाउने आशा मारेका छन् र धार्मिक संस्कार अनुसार कर्म गरेका छन्। कासकुसको शव बनाएर उनीहरूले कर्म गर्ने एउटा स्थिति बनेको छ। सरकारले भोटेकोसीको बाढ़ीबाट प्रभावित हरेक नागरिकका साथमा छौ भनेको जनाउँदै भाइ बुहारी सहित परिवारका सदस्यको प्रतीक्षामा रहेकी राजती शर्माले त्रिशुली 3B को अवस्था देख्दा मन बुझाउने ठाउँ नभएको बताएकी छ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसमा भएको क्षति र उद्धारको बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताएका छन्। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्क विहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भए परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएका छन्। तर प्रधानमन्त्रीको वेबसाइटमा एकपटक थियो 16-17 हजार भन्दा बढ़ी मिसिङ भइरहेको खबर प्राप्त भएको भनेर राखिएको थियो, तर त्यसमा अहिले केही उद्धार भइसकेको भन्ने कुरा आएको छ। तर के कति त्यहाँ हताहती भयो, के कति त्यहाँ क्षति भयो, त्यसको आकलन गर्न सक्ने स्थिति छैन। आज स्याप्रुपेसी बजार बगेको छ, टिमुरे बजार बगेको छ, त्रिशुली बजार बगेको छ, गाउँहरू बगेका छन्। त्यो कुन समय थियो? त्यो निकै पिक आवरको समय थियो, भन्सार बनाउने समय थियो, लाइन लाग्नुपर्ने समय थियो, 9 बजेको समय थियो, अफिसका लागि निस्कनुपर्ने समय थियो, भन्सार काट्न लाइन लाग्नुपर्ने एउटा स्थिति त्यतिखेर थियो भने कति मानिसहरू, कति लोडेड कन्टेनरहरू, कति त्यहाँ पूर्वाधारहरू थियो होला? आदरणीय श्रोता, सुरुङमा काम भइरहेको थियो, त्रिशुली 3B को कुरा गर्नुहुन्छ भने त्यहाँ निकै काम भइरहेको थियो लामो समयदेखि। त्रिशुली 3B त्यसमा धेरै कामदारहरू फसेको आशंका गरिएको छ। त्यहाँ धेरै नागरिकहरू, धेरै काम केही कामदारहरू त्यहाँबाट सुरुङबाट निस्केका छन्। उनले सयौं साथीहरू चाहिँ भित्र
5: रहिरहेको बताएका थिए। आदरणीय श्रोता, त्यहाँ चाहिँ तेस्रो तल्लामा वा माथि काम गरिरहेको बेल्ट बाँधेर काम गरिरहेकाहरू जीवित पाउने एउटा आशा थियो, तर तल भएकालाई त सोहेरेको उनीहरूले देखेको कुरा पनि बताएका थिए, तर बेल्ट बाँधेर काम गरिरहेकाहरू बाँच्ने आशा थियो। तर आज आठौं दिनसम्म आइपुग्दाखेरि सुरुङको काम, सुरुङभित्रको उद्धारको काम राम्रो नहुँदाखेरि आज उनीहरू रोइरहेका होलान्, उनीहरू प्रताडित भइरहेका होलान्, उनका आफन्तहरू चिच्याइरहेका होलान्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: account open, activate only karobar, stacile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
4: हाम्रो बीचमा नेपाल प्रहरीका पूर्व एआईजी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल हुनुहुन्छ विश्वराज पोखरेलले भूकम्पका बेला होस् 2072 सालमा कोरोना कालमा होस् उहाँ चाहिँ सुरक्षामा हुँदाखेरि नेपाल प्रहरीमा हुँदाखेरि उहाँले चाहिँ उपत्यकामै निकै कमाण्ड सफलताका साथ सम्हालेको विषय पनि जगजाहिर नै छ आज हामी उहाँसँग कुराकानी गर्दैछौँ यो महामारी महाविपत्तिको बेलामा विश्वराज पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: नमस्कार धन्यवाद
4: अब रसुवामा निकै ठूलो कहाली लाग्दो बाढ़ी आयो जुन कुरा नागरिकले पत्तै पाउन सकेनन् मेसै पाउन सकेनन् त्यहाँका बुढापाकाहरू स्थानीयहरूसँग हामीले कुराकानी गर्छौं कतिपय सम्पर्कमा आउनुहुन्छ उहाँहरूले भन्नुहुन्छ हाम्रो जानमा हाम्रो मेरसम्म यस्तो ठूलो विपत्ति चाहिँ आइलागेका थिएन यो 3-9-10 मिटर माथिसम्म चाहिँ त्यो खोला आउला त्यत्रो भेग्राम सहित चट्टान सहित आउला ढुङ्गामुढा सहित आउला एकैछिनमा क्षणभरमा यस्तो पार्ला ध्वस्तै बनाउला भन्ने हामीले आकलनै गरेका थिएनौं भन्ने छ यो महामारीमा यो महाविपत्तिमा अहिले सरकारका संयन्त्रहरूले
5: अनि यो अहिलेसम्म नेपालकै इतिहासमा यस्तो प्रकृतिको यति गम्भीर प्रकृतिको दैवी प्रकोप अथवा प्राकृतिक प्रकोप प्राकृतिक विपत्ति यो पहिलो पटकै देखिन्छ त्यसले अहिले राज्य संयन्त्रले यो प्राकृतिक प्रकोपबाट प्राकृतिक विपत्तिबाट नागरिकहरूलाई बाहिर निकाल्नको लागि जुन प्रयत्न गरिरहेको छ जुन राज्यसँग साधन स्रोत हो त्यसको अधिकतम प्रयोग गरिरहेको छ त्यो हेर्दाखेर अहिले सरकारले सक्दो प्रयत्न गरेको छ र सक्दो उपलब्धि हासिल गरेको छ भन्ने देखिन्छ किनभने हामीसँग जे साधन स्रोत छ जे जनशक्ति जुन जनशक्ति छ त्यो सबैको समयमै इन टाइम घटनास्थलमा पुगेर आफ्नो उद्धारको कार्य प्रारम्भ गराएको छ र निरन्तर गरिराखेको छ निरन्तर गरिराखेको छ तर अहिले उद्धार गर्नलाई धेरै कठिन परिस्थिति र परिवेश हो किनभने यो प्रकोप यो विपत्ति नै यस्तो भिन्नै प्रकृतिको क्षणभरमै ठूलो संख्यामा धनजनको क्षति पुर्याएको र फेरि उद्धार गर्ने स्थल पनि एकदमै कठिन भूगोलमा बनेको कठिन भूगोलमा रहेको र जुन चाहिँ बाढी थियो त्यो बाढीले धेरै नै अप्ठ्यारो झनै अप्ठ्यारो सिर्जना गरेको धेरै दलदल को उचाइहरू धेरै धेरै रहेको जहाँ सजिलै जानै नसकिने परिस्थिति रहेको यसले गर्दाखेरि यो अवस्थामा अन्य प्राकृतिक विपत्तिसँग बाँधेर यहाँ चाहिँ यति उपलब्धि भयो कि भएन भन्नेभन्दा पनि हामीसँग भएको साधन स्रोत र जनशक्ति अधिकतम प्रयोग टाइममा भयो भएन गरे गरेन भन्ने हिसाबले हेर्दाखेरि त्यो चाहिँ सरकारले राम्रो म्यानेज गरेको देखिन्छ टाइममै पुगेको देखिन्छ हिजो मात्र नि प्राइम मिनिस्टरले सदनमा जुन ब्रिफिङ गर्नुभयो त्यसबाट पनि के देखिन्छ भने सरकारले सूचना पाउन साथै आफ्नो कार्य एकदमै स्पिडका गतिका साथ गरेको देखिन्छ
4: तर एउटा कुरा के छ भने तपाईँ पनि विपदमा काम गरेको हो तपाईँले उपत्यकामै हुँदाखेरि जतिखेर 2072 सालको भूकम्पको सुकुशल रूपमा नेतृत्व पनि गर्नुभयो नेपाल प्रहरीमै हुँदै गर्दाखेरि त्यसपछि कोरोना कालमा पनि त्यस विपत्तिको चाहिँ होइन एउटा कमाण्ड राम्रै गर्नुभयो सम्हाल्नुभयो त्यो हामीसँग छ तर अहिले जुन ढंगले अब जुन यत्रो महाविपत्ति गयो बाढ़ी गयो यसलाई चाहिँ कम्तीमा बाढ़ी गएकै दोस्रो दिन बिहानैबाट चाहिँ हेलीहरू परिचालन भइदिएर त्यहाँ केही गुहार मागिरहेका केही व्यक्तिहरूलाई राम्रैसँग बचाउन पनि सकिन्थ्यो, त्यसको रेखी राम्रोसँग गर्न सकिन्थ्यो, तर चाहिँ त्यो गर्नुको साटो चाहिँ आफ्नाहरूलाई चाहिँ हेलीमा भरेर त्यहाँलाई त्यहाँ लगियो र उद्धारकर्ताहरूलाई चाहिँ त्यहाँ त्यतिसम्म लग्न सकिएन, त्यो विवेक पुर्याएन सरकारले भन्ने आरोप त आज खेपिरहनु परेको छ नि त विश्वजी।
5: होइन, अब नागरिकहरूको केही यस्ता क्षेत्रमा गुनासा छन्, अब नागरिकहरूलाई पीडामा परेका नागरिकहरूले यो चिजहरू काहीँ देखेको कमी, सरकारको कमी कमजोरी काहीँ ल्यासेसहरू देख्यो भने त्यो विषयमा उजागर गर्छन्। त्यसैले हामीले त्यसलाई नागरिकहरूको आवाजलाई फेरि एकदमै तिमीहरूले बोलेका कुराहरू असत्य हो भन्ने भन्दा पनि हामीले त्यो पार्टमा करेक्सन गर्नुपर्छ, कहाँ कमी कमजोरी भएछ भन्ने कुरामा करेक्सन गर्नुपर्छ। म केही आवाजहरू उहाँहरूले उठाउनु भएको छ कि प्रायोरिटी कहाँ दिने पहिले कुन ठाउँमा कठिन हो, र त्यो प्रायोरिटी दिएको ठाउँमा हाम्रै साधन स्रोतले जनशक्तिले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा टाइममा हाम्रो चाहिँ मूल्याङ्कन भएन कि भन्ने एउटा किसिमको आवाज आएको छ। त्यो कुरामा यति ठुलो चाहिँ विपत्तिमा यति ठुलो क्षतिमा काम गर्दा गर्दै पनि भएको साधन स्रोत जनशक्तिहरू प्रयोग गर्दा गर्दै पनि कतिपय ठाउँमा जनताको अपेक्षाहरू हाम्रो प्रयत्नहरू नपुगेको हुनसक्छ, नपुगेको प्रयत्नहरूलाई पुर्याउने प्रयास हाम्रो निरन्तर रहिरहनुपर्छ र रहिराखेको पनि छ। अब कतिपय ठाउँमा ढिलै भएको कारणले गर्दाखेरि फेरि काहीँ मानवीय क्षति भयो भने त्यो बेलामा चाहिँ नागरिकहरूको यस्तो आवाजहरू आउने गर्छ। त्यसमा हामीले आज अहिले नै समीक्षा गर्ने बेला भन्दा पनि अहिले भएका साधन स्रोत म्याक्सिमम प्रयोग गरेर अधिक प्रयास गरेर भोलिका दिनमा यो समीक्षा गर्नुपर्छ, र यसलाई चाहिँ हामीले जहिले पनि प्रकोपमा दुई तिनवटा चिज चाहिँ तपाईँले प्रकोपलाई हेर्नुपर्ने देखियो, के देखियो भनेदेखि मैले विगतमा काठमाडौँ उपत्यकामा एउटा भूकम्पको बेलामा र कोभिडमा पनि हेर्दाखेरि दुई तिनवटा चिजहरू हामीले बेलैमा जब हामी यस्तो विपत्तिको सामना गर्दैछौँ त्यो त्यही घडीमा के चिज चाहिँ हेर्नुपर्छ भने सबैभन्दा बढी छिटो उद्धार कुन ठाउँमा गर्नु जरुरी छ, त्यहाँ कति त्यहाँ उद्धार गर्यो भने कति नागरिकहरूलाई बचाउन सकिन्छ, जीवन बचाउने कुरा चाहिँ प्रायोरिटीको हिसाबले कहाँ दिनुपर्ने, र त्यो ठाउँमा हाम्रो साधन स्रोतले पुग्छ पुग्दैन त्यसलाई चाहिँ हारगुहार माग्नुपर्ने हो कि स्वदेशी विदेशी क्षमता भएका विज्ञ टोलीहरू झिकाउनु पर्ने हो कि, यो चिजलाई चाहिँ समय नै मूल्याङ्कन गर्नुपर्ने हुन्छ भन्ने हिजो देखियो, हिजोको अनुभवले त्यो बताउँछ होइन। त्यो चिजहरू बेलैमा गर्यो भनेदेखि बढीभन्दा बढी प्रभावकारी हुने, त्यसको अहिलेको चाहिँ जस्तै अब बाढीको जुन प्रकोप छ, अहिले विपत्ति छ, त्यो विपत्तिमाथि कति कठिन छ, कति सहजता छ, कुन ठाउँमा सहजता छ, कुन ठाउँमा कठिन छ, कुन ठाउँमा धेरै मानिसहरू परेका छन्, यो चिजलाई बेलैमा इभ्यालुएसन गर्ने काम चाहिँ अब अहिले चाहिँ गर्नु त राम्रोसँग गरेका छ, त्यति गर्दा गर्दा केही ठाउँमा चाहिँ खास गरेर टनेलहरूमा चाहिँ बेलैमा भएन कि भन्ने आवाजहरू आएको छ।
4: होइन, टनेलमा त्यो भन्नु भएको छ भने कतिपय ज्यान जोगाएर पनि आउनु भएको छ क्या टनेलबाट केही नागरिकहरू, होइन हामीले त्यहाँका रसुवाका जनप्रतिनिधि र स्थानीयसँग हामीले हिजो मात्र मैले कुरा गरेका छु, आज पनि म कुरा गर्दैछु त्यहाँ आमा छोतिङमो गाउँपालिकाका अध्यक्ष लगायतहरूसँग म बहस गर्दैछु केही दिनपछि। तर त्यहाँ के भनिएको छ भने जस्तो दोस्रो तेस्रो तलामा वा बेल्ट लगाएर समेत सुरुङमा काम गर्ने यो त्रिशुली 3B चाहिँ काम गर्ने कामदारहरू कतिपय त्यहाँ जीवितै छन् भनेर उनीहरूले बोलेका कुराहरू छन्, अगाडिबाट होइन पछाडिबाट चाहिँ हामी भागेर आएका छौँ भन्नेसम्मका उनीहरूले बोलेका कुराहरू आइरहँदाखेरि अलिकति प्रधानमन्त्रीले हिजो के भनिदिनु भयो भने नि संसदमा यहाँले पनि सुन्नुभयो होला, यो चाहिँ सुरुङमा उद्धार गर्ने अहिले हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दावी मात्र गर्नु भएन, पाइप परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने प्रधानमन्त्री बताइँदै गर्दाखेरि त जनता त निराश भयो नि त, आफन्तहरू त निराश भयो नि त।
5: अनि त्योभन्दा पनि यसो हो, हामीसँग जुन विज्ञ टोलीहरू छन् आज चाहिँ छिमेकी मुलुकबाट पनि आइराखेको छ, छिमेकी मुलुकबाट पनि बोलाएको छ, हामीसँग पनि छ, त्यो सबै टोलीहरूले पनि काम गरिरहँदाखेर प्रयत्न गरिरहँदाखेर टनेल क्षेत्रमा जति लेदो माटोहरू पसेको छ त्यो क्षेत्रमा काम गर्न चाहिँ हामीले यतिखेरै ठक्क रिजल्ट निकाल्ने हालमा चाहिँ जहाँ जसको जति विज्ञता भए पनि त्यो च्यालेन्जिङ छ, चुनौतीपूर्ण छ र कठिन छ, त्यसमा चाहिँ कठिन हुँदो रहेछ, त्यो चाहिँ अनुभवले बतायो प्राइम मिनिस्टरज्यूले किन त्यो भन्नुभयो भने त्यहाँ टोली गरेर विज्ञ टोली गरेर प्रयत्न गर्दा पनि त्यहाँ सम्भव भएन, त्यो अनुभवले देखियो, किनभने टोलीले प्रयत्न त गर्यो त्यो लाइनमा भनिराखेको देखेको थिएँ मैले सुने मैले हिजो होइन। त्यसले वास्तवमा त्यो कस्तो छ भने तपाईँको जहाँ जहाँ उद्धार गर्ने हो त्यो उद्धार गर्ने ठाउँमा धेरै दलदल माटोहरू चाहिँ धेरै उचाइसम्म फसेको छ, धेरै तलसम्म चाहिँ चपहरू रहेको छन् भन्ने चाहिँ बाहिर सूचना आइरहेको छ, तर त्यहाँ जानको लागि जो जान्छ त्यही मान्छे आफै फसिराखेको अवस्था छ, केही विज्ञ व्यक्तिहरू चाहिँ जानु भएको छ सुतेर, अब हामीले त्यो घिसेर होइन स्न्याच पोजिसनमा गइराख्नु भएको छ, तर सर्वसाधारण मान्छे त्यहाँ जान सक्ने अवस्था छन् धेरै, त्यसैले त्यहाँ धेरै कठिन परिस्थिति छ, त्यो परिस्थितिको हिसाबले कठिन छ भन्ने हिसाबको यो दृष्टिकोण आएको हो। त साँच्चै कठिन पनि छ, धेरै कठिन पनि छ, किनभने एक त सुरुङ सम्बन्धी अब हाम्रो बाहिरबाट पनि टोली ल्याएको छ विज्ञ भनेर आउनु भएको छ, चाइनादेखि कोरियादेखि भारतदेखि आउनु भएको छ होइन, र यहाँको टोलीहरू पनि लागेको छ, झन्डै झन्डै तपाईँको 20-22 हजार सुरक्षा कर्मीहरू त्यही काममा लागिराख्नु भएको छ, र धेरै सुरक्षा कर्मीले त्यहाँ पहिले पनि ज्यान गुमाउनु भएको छ, सुरक्षा कर्मीको पनि खोजतलासीमा लागिरहेको छ, सरकार नारीको ठुलो संख्यामा ज्यान गएको छ, अब एउटा गाउँ गाउँ नै बस्ती बस्ती नै चाहिँ नभएको अवस्था छ, र त्यो सबै चिजहरू हुँदा हुँदै पनि यो विपत्ति भिन्नै प्रकृतिको भिन्नै कठिनाइको रहेको छ, जुन घटना भाग छ जहाँ विपत्ति परेको छ, प्राकृतिक क्षति जहाँ भएको छ, बाढीले क्षति जहाँ भएको छ, त्यो ठाउँमा गएर हेरेपछि अनुभव गरेपछि मात्रै टक्क थाहा हुने अवस्था छ, त्यसले गर्दाखेरि सरकारले ठुलो प्रयत्न गरिरहेको छ, प्रयास गरिरहेको छ, र धेरैको ज्यान बचाएको पनि छ, तपाईँको ठुलो संख्यामा चाहिँ 8-10 हजारकै संख्यामा चाहिँ उद्धार पनि भइसकेको छ होइन, संख्या ठुलो संख्यामा छ, अब धेरै संख्यामा चाहिँ अब क्षति भएको शवहरू पनि प्राप्त भइरहेको छ, त्यो हिसाबले गर्दाखेरि सरकारले म्याक्सिमम प्रयत्न गरेको छ, यो प्रयत्नमा अब यतिखेर कसले कहाँ गर्यो के गर्यो भनेर कमी कमजोरी खोजेर कसलाई अलिकति चाहिँ काम गर्ने मान्छेहरूलाई काम गर्दा गर्दै पनि डिमोटिभेट गर्ने भन्दा पनि यतिखेर सबैले आफ्नो ठाउँबाट जुन क्षमता छ जुन ज्ञान छ त्यसको प्रयोग गरेर त्यो ठाउँमा पुगेर सबैले कोसिस गरेर अहिले भन्छ नि शोकलाई शक्तिमा र विनाशलाई विकासमा परिणत गर्ने खास यो बेला हो त्यो, त्यसैले हामीले त्यो ठाउँमा सबै लागौँ भनेर चाहिँ म चाहिँ अनुरोध गर्न चाहन्छु।
4: अब धेरै शवहरू भेटिएका छन्, कतिपय शवहरू अहिले पनि हेलीहरूले पनि उठाउनु नमान्दाखेरि दुर्गन्धित भएको भन्ने खबर छ, र सबाट धेरै खबरहरू आइरहेका छन्, शवहरू उठाउनै सकिएको छैन, माटो खोर्सेर मात्रै बाहिर निकाल्ने हो भने त्यहाँ पनि निकै ठूलो चुनौती र निकै ठूलो समस्या छ भन्ने खालका विषयहरू आएका छन्। अब यो व्यवस्थापनको पाटोमा पनि हुन त अब यो आकलनै गरिएको थिएन, प्रिएजप्सन नै गरिएको थिएन, तर एउटा भनाई के छ भने नि सरकारले उद्धार र राहतमा चीन भारतसँग शुरूआतमै अलिकति रेस्क्यू टिमको चाहिँ सहायता लिनुपर्ने थियो, त्यस पछाडि जलविद्युत आयोजनाकैहरूलाई पनि अहिले खोज भनेर करिब 7-8 दिन बितिसकेपछि दिने कुरामा पनि अलिकति ढङ्ग मिलेन, त्यसलाई चाहिँ शुरूआतबाटै सँगसँगै हातेमालो गरेर लग्नुपर्ने थियो भन्ने खालका जुन विषयहरू जोडिएर आएका छन्, तपाईँले त अनुभव छन् त होइन, जस्तो अब हुन त अब यो विपत्ति जस्तो त्यो अङ्गभङ्ग एउटै पनि शरीरको पार्ट पाएर मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्ने एउटा स्थिति त, बाढी जस्तो महाविपत्तिको स्थिति त कोरोनामा र त्यसमा के भन्छ हाम्रो यो भूकम्पमा त्यति धेरै देखिएन होला, तैपनि त्यो बेला पनि त रिस्की थियो नि त, कोरोनामा पनि धेरै मान्छे मरेकै हुन्, भूकम्पमा पनि 8-10 हजारको हारिमा मानिसहरू मरे, तर त्यसको चाहिँ अलि राम्रै तरिकाले व्यवस्थापन भयो, यो चाहिँ किन हुन सकेन भन्ने पनि त प्रश्न छ एउटा।
5: होइन, हिजो यसो थियो 72 सालको भूकम्पमा म काठमाडौँको एसपी थिएँ, त्यो बेला चाहिँ हामीले धेरै काम गर्यौँ, त्यो बेलाको र अहिलेको चाहिँ अलिक फरक छ, त्यो बेलाको उद्धार गर्दाखेरि उद्धार कर्मीको सामु त्यति ठुलो चुनौती थिएन, जे क्षति भयो भयो, उद्धार गर्ने आफ्नै स्वयं चाहिँ क्षतिमा पर्नुपर्ने अवस्था थिएन, अहिले चाहिँ ढङ्ग पुगेन, अलिकति ध्यान भएन, ध्यान पुगेन भनेदेखि उद्धार कर्मी आफ्नै क्षतिमा पर्ने अवस्था पनि अलिकति कठिन छ, अब जहाँसम्म विदेशी सपोर्ट सहयोगहरू बेलैमा भएन भने, हिजो मैले प्राइम मिनिस्टरज्यूको सदनमा बोलेको कुरालाई हेर्दाखेर सुन्दाखेर समयमै विदेशी छिमेकी मुलुकहरूबाट सहयोग मागेको त, छिमेकी मुलुकहरूले कस्तो प्रकारको चाहिँ सहयोग उपयुक्त हुन्छ, कस्ता विज्ञहरू चाहिन्छ, कस्तो छ पैसा भने, त्यो कुराहरूको उहाँहरूले पनि मूल्याङ्कन गर्दा गर्दै केही दिन, एक दिन दुई दिन त उहाँहरूले पनि मूल्याङ्कन गर्न लाग्नुपर्ने अवस्था रह्यो होइन, कस्तो चाहिन्छ भने पठाउनु त पठाउने, र मतलब भूकम्पहरूमा जस्तो त्यस्तो त्यति सजिलो नहुने, किनभने मैले भने नि धेरै विज्ञताको आवश्यक पर्ने यसमा चाहिँ, किनभने जो व्यक्ति हो त्यो व्यक्ति उद्धार गर्नमा जाने व्यक्ति आफै पनि ठुलो चुनौतीका साथ उद्धारमा लाग्नुपर्ने अवस्था अहिलेको चाहिँ त्यो परिस्थिति छ, त्यसले गर्दाखेरि उहाँहरूले त्यो इभ्यालुएसन गर्दाखेरि केही दिन ढिलो भएको हो, तर समयमै रिक्वेस्ट गरिएको भन्ने कुरा हिजो प्राइम मिनिस्टरज्यूले चाहिँ सदनलाई जानकारी गराइसक्नु भएको छ, त्यसैले मैले भने नि अब यो अहिलेको जुन किसिमको प्राकृतिक विपत्ति छ बाढीबाट जुन आएको छ त्यो एकदमै भूकम्प जस्तै आकस्मिक रूपमा आयो, तर भूकम्पले भन्दा भिन्न प्रकृतिको क्षति र भिन्न प्रकारको चुनौती छोडेर गयो र अहिलेको उद्धारमा अलिकति भूकम्प भन्दा भिन्नै प्रकृतिको कठिनाई छ उद्धार गर्ने कुरामा है। त्यसले गर्दाखेर हामीले अपेक्षित रूपमा जति उपलब्धि हुनुपर्छ भन्ने थियो त्यो उपलब्धि हुन सकेको छैन। त्यसको अर्थ सरकारले गरेन भने सरकारले अधिकतम प्रयोग गर्यो, प्राइम मिनिस्टरज्यूले भयभरका साधन स्रोत बेलैमा प्रयोग गरेको, बेलैमा जानकारी दिएको, सम्पूर्ण राज्य समितिले लगाएको कुरा हिजो ब्रिफिङबाट स्पष्ट भएको छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले पनि आफ्नो ठाउँबाट ठूलो प्रयत्न गर्नुभयो, पार्टीलाई दिनभर रातभर काम गराउनु भयो, स्ट्यान्ड बाई राखेर सबै सूचना प्रणालीमा जोड्नुभयो, सबै राहत उद्धारमा जोड्नुभयो। त्यसैले म्याक्सिमम अधिकतम प्रयोग गरेको छ र स्थानीय निकायका जुन राजनीतिक नेतृत्वमा रहनुभएका विभिन्न दलका पदाधिकारी उहाँहरू पनि धेरै लाग्नु भएको देखेँ। म त अब त्यहाँ उहाँहरूको सम्पर्क सम्बन्ध बसेर कहाँ के छ के कठिनाइ छ भने एउटा पार्टको जिम्मेवारीमा म पनि रहेर काम गरिरहेको छु। त्यसले गर्दा सबैले आफ्नो ठाउँबाट गरेको छ तर गर्नलाई सहज नभएको हुनाले कठिन एकदमै कठिन भएको हुनाले हामीले जति उपलब्धि खोज्ने हो अथवा जुन ठाउँमा जे उपलब्धि खोजिरहेको छौँ त्यो धेरै चुनौतीको कारणले नभइरहेको प्रयत्न नगरेको भन्ने चाहिँ होइन।
4: होइन प्रयत्न भएको छ तर चाहिँ अलिकति जुन ढंगले चाहिँ प्रयत्न हुनुपर्ने हो, जुन ढंगले चाहिँ काम गर्न सक्नुपर्ने हो त्यसमा केही मिसिन त हुन्छ नै, अब किनभने त्यो अनुभवै छैन। अब यो सुरुङभित्र फसेकाहरूलाई टनेलभित्र फसेकाहरूलाई निकाल्नुपर्ने कुरा निकै जोखिम पनि छ। हामीले विश्वका अन्य देशहरूका पनि उदाहरणहरू देखेका छौँ। तिब्बतमा पनि निकै ठूलो क्षति भएको छ, यद्यपि चीनले चाहिँ त्यहाँ भएका कतिपय भिडियो सामग्रीहरू त्यहाँको विपदको क्षतिका ती सामग्रीहरू चाहिँ हटाएको र कतिपय त्यो सामग्री प्रसारण गर्नेलाई कारवाही गरेको भन्नेसम्म पनि हामीले सुन्नमा आएका छौँ। उताबाट उसले आफ्नो नाका उसको बाटो र ट्र्याक पनि खोलिसकेको एउटा परिस्थिति छ। अब यो राहत र उद्धारको कुरा गरौं न, जस्तो अब राहत र उद्धारमा पनि एकरूपता हुन सकेन, एकद्वार हुन सकेन, स्थानीय तहलाई बाइपास गर्यो भनेर स्थानीय तहका प्रतिनिधिहरू हामीले भन्दैछन्, त्यस्तो त नहुनुपर्ने हो नि त होइन?
5: होइन त्यस्तो त छैन। तपाईँ यो तपाईँले भन्नुभयो जस्तो कसले भन्नुभयो थाहा छैन। हामीले चाहिँ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालयबाट पनि एउटा टिम बनाएको छ, अब सरकारको टिम छ, सबैले एकद्वार प्रणाली भनेर फोकल पर्सन तोकेर अनि स्थानीय निकायका पदाधिकारीहरूसँग पनि सम्पर्क गरेर कहाँ के आवश्यकता छ, कुन समस्या छ भन्ने कुरालाई चाहिँ बुझेर त्यो अनुसारको राहत उपलब्ध गराइराखेको छ। अब अहिले धेरै ठाउँबाट राहतहरूको पर्याप्त सपोर्ट सहयोग पनि पुगिरहेको छ भन्ने सूचना पनि आइरहेको छ। अब राहतमा मलाई अहिले तत्काललाई समस्या त्यस्तो देखिरहेको छुइनँ मैले केही समयको लागि। अब भोलिका दिनमा अब यो जति पनि क्षति परेको परिवार छन्, जति पनि आफ्ना परिवारजन गुमाएका र बाँच्न सफल भएका सदस्यहरू छन् उहाँहरूलाई फेरि उहाँहरूको बसोबासको व्यवस्थापन गर्ने कुराहरू चाहिँ एउटा हामीले समयमै योजना गर्नुपर्ने आवश्यकता छ। त्यो गरेनौँ भने भोलि अर्को समस्या सिर्जना हुन सक्ने अवस्था छ। अब धेरै चिजहरू अब अब अबका दिनमा धेरै चुनौतीहरू चाहिँ आउँदैछन्, नयाँ चुनौतीहरू आउँदैछन्, किनभने बाँचेकाहरूमा आफ्नो परिवार गुमाएको पीडाले एउटा परिस्थिति सिर्जना हुन्छ। उनीहरूको बसोबासको खानपिनको कतिको चाहिँ जति सदस्य छन् कति
4: परिवार सदस्यको आमा छोदिङमो गाउँपालिकाकै कुरा गर्नुहुन्छ भने रसुवाको त्यहाँ जाने कुनै ट्र्याकै छैन र क्या, हेली बाहेक अरू कुनै गर्नै सकिँदैन, हिँड्ने बाटो पनि छैन भन्नुभएको छ क्या त्यहाँका नागरिकले, सामान सिद्धिन थाल्यो, नुन र तेल पठाइदेऊ भन्दैछन्, त्यहाँ गुहार गरेर माग्दैछन्।
5: होइन त्यहाँ अब विस्तार प्रारम्भ भएपछि अब सबै गाउँहरूलाई जोड्नको लागि पुल राख्ने कुरादेखि लिएर बाटो खोल्ने कुराहरू, बाटो जोड्ने कुरामा सरकारले उच्च प्रायोरिटी दिएर एकदमै स्पिडमा काम गरिराखेको छ। सायद मलाई लाग्छ अब दुई तिन दिनभित्र सबै चिजहरू नर्मल भइसक्छ, आउने आवत जावतको हिसाबले पनि सबै नर्मल भइसक्छ। र अहिले जुन फौजीमा लागिराख्नु भएको छ यो स्पिडलाई अझै बढी चाहिँ अझै छिटो रिजल्ट ओरिएन्टेड बनाएर काम गराउने कुरा पनि अब लागिराखेको छ। बिस्तार सामान्यकरण भइराखेको छ र अब पछिका दिनको व्यवस्थापनको तर्फ व्यवस्थापनतर्फ सरकारले सोच्न थालिसकेको छ, काम प्रारम्भ गरिसकेको छ। त्यसैले अहिले हामीले बाहिर विभिन्न व्यक्तिले बोलेको अथवा सानो व्यक्तिहरूले त बोल्नु भएको कुराहरू सही पनि छन् तर सानो परिस्थितिमा त सानो परिवेशभित्र रहेर सानो सूचनाको आधारमा हुन्छ भनौँ न, कुनै एउटा व्यक्ति काहीँ उद्धार पाइरहेको छ भने त्यो एउटा व्यक्ति यहाँ भने उद्धार पाइरहेको छैन भन्ने हिसाबले सूचना बाहिर व्यापक रूपमा आउँछ। त्यसले गर्दा यो सरकारले गरेन कि भन्ने अवस्था हुन्छ तर सरकारले सूचना पाउने बित्तिकै त्यसमा चाहिँ ध्यान दिएर काम गरिरहेको अवस्था पनि छ, त्यसलाई पनि हेरिदिनु पर्ने हुन्छ। त्यसले बिस्तारै अब सरकारले यसलाई चाहिँ अब सामान्य जनजीवनलाई सामान्य बनाउनेतर्फ प्रयत्न गरिरहेको छ र छिट्टै नै सामान्य जनजीवन हुन्छ र जति पनि यो बाढीमा पर्नु भएको परिवारजनका सदस्यहरू रहनुभएको बच्नु भएको छ, उहाँहरूको व्यवस्थाको लागि पनि सरकारले काम गर्छ।
4: हस् विश्व पकड़जी, यहाँको महत्वपूर्ण समय र यो दुःखद घड़ीमा सबै प्रयोग गरौं र सबैले चाहिँ सबै ठाउँबाट हातेमालो गरौं, सरकारलाई सहयोग गरौं भन्ने हाम्रो पनि अनुरोध छ, प्रयत्न छ। यहाँले समय दिइदिनुभयो, यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु।
5: धन्यवाद।
4: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व एआईजी विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
7: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

साथीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: इगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
4: प्रथम पुरस्कार 2,00,000
3: द्वितीय पुरस्कार 1,00,000
4: तृतीय पुरस्कार 60,000
3: टाइटल स्पोन्सर इगो
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
4: नाफा सिक्युरिटी
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर
4: युनाइटेड अजोर इन्सुरेन्स
3: यति एयरलाइन
4: वेदालय
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
3: कथा पठाउनका लागि बारखरी बुक ट्र्याक gmail.com
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
5: ए भतिज तँ त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
9: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति प्रियानी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
10: पिस होम इन्टरनेट
11: यतिखेर हाम्रो बीचमा विपद विज्ञ तथा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारी हुनुहुन्छ उहाँ चाहिँ स्थलगत अवलोकन गरेर पनि फर्किनु भएको छ र सुवामाकोट चितवन धादिङ लगायतका क्षेत्रमा निकै ठूलो विपत्ति भएको छ त्यहाँ उद्धार व्यवस्थापन र त्यसका अन्य क्षेत्रहरूको विपदका विषयमा चाहिँ आज हामी कुराकानी गर्दैछौ डाक्टर अधिकारी यहाँलाई नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
12: हस् नमस्कार गुड मर्निङ
11: अब एउटा कुरा कहाँबाट शुरूआत गरौँ भने तपाईँ स्थलगत अध्ययन गर्नु भएको छ त्यहाँ पुगेर पनि आउनु भएको छ त्यसको बारेमा एकछिनमा कुरा गरौँला अहिले उद्धारको लागि छटपटाइरहेका आफन्त र त्यस सुरुङभित्र फँसेकाहरूको उद्धार गर्ने संयन्त्र विश्वभरि नै कहीँ पनि छैन भनेर चाहिँ प्रधानमन्त्रीले हिजो सदनबाट दावी गर्नुभएछ अनि टनेलबाट सुरुङबाट उद्धार गर्ने मान्छे नै नभएको हो विश्वमा तालिम प्राप्तहरू
12: होइन अब यस्ता किसिमका घटनाहरू यो घटना चाहिँ विश्वमै नौलो घटना चाहिँ लिएर हामीले लिन सकिन्छ अब हामी वैज्ञानिकहरूले पनि यसमा यही विषयमा कुराकानी गरिरहेछौँ अब मेरो विचारमा अब उद्धारै गर्न नसक्ने भन्ने कुरा अब प्रधानमन्त्रीले अध्ययन गरेरै भन्नुभयो होला सायद सदनमा तर टनेलमा त्यो सुरुङमा ब्लास्टिङ गरेर भित्र छिरेर गर्न सक्ने प्रविधिहरू चाहिँ विकास भएका छन् होइन त्यसपछि धेरै ठाउँमा टनेलबाट जस्तै अब यो कोल होइन कोइला निकाल्नेबाट फँसेकाहरूलाई निकाल्नेदेखि लिएर सारा कुराहरू चाहिँ गरेका छन् तर यो अवस्था चाहिँ के हो भने अरू बेलामा अन्त धेरै जस्तो टनेलहरूमा चाहिने टनेलको मुख चाहिने सुरुङको मुखमा चाहिँ पहिरो आएर रोकिएको अथवा चाहिने भित्र चाहिँ कतै एउटा पात खसेर चाहिने ब्लक भएर चाहिने उद्धार गरेको चाहिँ धेरै देखिन्थ्यो होइन उदाहरणहरू छन् तर यसमा त कस्तो देखिन्छ अहिलेसम्म भने ठ्याक्कै थाहा चाहिँ छैन तर त्यो टनेल सुरुङको मुखबाट पुरै हिलो र लेदो माटो चाहिँ सबैभित्र छिएको भनी अहिलेसम्म अनुमान गरेका हुनाले यस्तोमा चाहिँ सामान्यतया उद्धारमा चाहिँ कठिनाइ नै हुने गर्छ
11: अब एउटा कुरा चाहिँ जस्तो उद्धारको लागि केही त्यो सुरुङभित्रबाट टनेलभित्रबाट बाहिर निस्किएकाहरूको पनि हामीले हिजो कुराकानी गरेका थियौँ त्यहाँ रसुवाका केही नागरिकहरू हुनुहुँदो रहेछ त्यो जलविद्युतमै काम गर्ने उहाँहरू पछाडिको भागबाट चाहिँ निस्कनु भएको रहेछ कतिपयहरू चाहिँ त्यो माथि यो 3 लेयरसम्म पनि काम गर्नेहरू चाहिँ त्यहाँ बेल्ट बाँधेर पनि काम गर्नुहुँदो रहेछ त्यो सुरुङभित्र उहाँहरू जीवित हुन सक्ने एउटा स्थिति रहन्छ उहाँहरूलाई चाहिँ उद्धार गराउन भनेर उहाँहरूले चाहिँ हारगुहार गर्नुभएको एउटा स्थिति थियो सुरुङभित्रै पनि काम गर्ने चिनिया यो भारतीय लगायत यो दक्षिण कोरियाको टोली पनि आयो उहाँहरूले पनि त्यो प्रयास सफल हुन नसके हो त्यसो भए उहाँहरूले नि त्यो नसक्नु भयो यो स्थिति हेरेर
12: होइन, प्रयास चाहिँ सबैतिरबाटै भएकै छ, प्रयास नभएको चाहिँ होइन, तर जति द्रुतरत रूपमा पहिलो दिन नसके पनि दोस्रो दिनबाट जति छिटो गर्नुपर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भयो जस्तो देखिन्छ। तर के हो भने मैले अघि नै हजुरहरूलाई भने जस्तै सामान्यतया टनेलभित्र यस्तो किसिमको लेदो माटो बगेर गइसकेको अवस्थामा उद्धारमा कठिनाई गर्न त्यति सजिलो चाहिँ होइन, होइन। तर अर्को कुरा के हो भने त्यहाँभित्र जीवित हुने भन्ने कुरा चाहिँ अब थाहा छैन, अब त्यहाँभित्रको स्थिति कस्तो छ, यदि हावा गएको छ र भित्र पानीसम्म खान सक्ने र अक्सिजन पुगेको छ भने बाँच्ने हुन्छ, किनभने भारतको उत्तराखण्डमा चाहिँ यो सिल्कियारा भन्ने टनेलमा धेरै दिनपछि पनि उद्धार गरेको चाहिँ देखिएको छ, त्यसकारण चाहिँ आशा चाहिँ अझै पनि जीवित नै छ, तर ठ्याक्कै अहिले भन्न सक्ने स्थिति चाहिँ देखिँदैन।
11: अब कस्तो रह्यो त्यहाँको स्थिति, कस्तो छ रसुवामा तपाईँ, अब किनभने विपद बिग्रेका हिसाबले नेपालले यो आकलन गरेको थियो कि थिएन, र अहिले प्रारम्भिक अनुमानमा यो कसरी चाहिँ यति ठूलो यो महाविपत्ति खोलाको सतहभन्दा 9-10 मिटर माथिसम्म त्यत्रो गेग्रान भेदो ढुङ्गा मुडा चट्टान एकै पटक सोहेरेर चाहिँ ल्याएर आयो, भिडियोहरू हेर्दा पनि आङ्गी झिरिङ्ग हुने खालको यो विपत्ति चाहिँ यसको कारण के हुन सक्छ?
12: अब यहाँ के हो भने एउटा हामीले के बुझौँ भने योलाई मैले महाप्रलय नै भनेको छु। यस्तो किसिमको घटनाहरू पहिला हिमालयमा पनि भएको थिए, जस्तै भारतको चाहिँ चमोली भन्ने ठाउँमा पनि भएको थियो, अघिल्लो साल चाहिँ नै त्यो धरली भन्ने ठाउँमा उत्तरकाशी जाने ठाउँमा पनि भएको थियो र संसारको अरू ठाउँमा पनि भएका छन्। तर मुख्य कुरा चाहिँ के हो भने यो एकदमै ठुलो परिमाणमा भएको र एउटा यो हिम नदी जहाँ चाहिँ हिउँ र आइस र चट्टान एकैचोटि खसेर यत्रो भेलवाडी आएको चाहिँ नै यो पहिलो नै हो। दुईटा कारणले, एउटा चाहिँ यसको गति भेलोसिटी चाहिँ 180 किलोमिटर प्रति घन्टाको दरले आएको देखिन्छ, अर्को चाहिँ तपाईँ 8-9 मिटर जुन बढेको भन्नुभयो त्यो बाढी आएको बेलामा त 40-50 मिटर माथिसम्म पनि आएको हुनाले यो चाहिँ संसारको लागि नै एकदमै अनौठो चिज नै हो, अनौठो हो। त्यसले गर्दा चाहिँ कतिपय अवस्थामा उद्धारमा अलिकति कठिनाई छ, किनभने मेरो आफ्नो अहिलेसम्मको अध्ययन अनुसन्धानमा कुनै पनि राष्ट्र, यो हामी नेपाल मात्रै होइन, कुनै पनि राष्ट्र यस्तो किसिमको प्रलयको लागि, महाप्रलयको लागि तयार हुँदैन। त्यसले गर्दा चाहिँ अझ महत्त्वपूर्ण कुरा चाहिँ के हो भने तपाईँको त्यहाँ तल जुन रसुवागढी भन्दा तल जुन ठाउँमा मैले अस्ति सर्व हेरेर आएँ, कतिपय ठाउँमा घरहरू एकै घरहरू पुरै पुरिएका छन्, त्यहाँ चाहिँ बस्तीहरू पुरिएका छन्, त्यो माटोले पुरिएको छ, तलभित्र कहाँ कहाँ के छ भन्ने कुरा नै थाहा छैन। अनि अर्को कुरा, बाटो छैन, सबै हेलिकप्टरबाट गर्न परिरहेको छ, त्यसले गर्दा चाहिँ उद्धारमा चाहिँ अहिले कठिनाई भइरहेको हो।
11: अब यो के भएर आएको हुन सक्छ, यसको चाहिँ के अनुमान गर्न सकिन्छ? यो चाहिँ
12: होइन, यसको त यस्तो छ, के भएर कारण चाहिँ अहिलेसम्म दुईटा कारण चाहिँ हामीले भएको हुनसक्छ भनेर वैज्ञानिक वृत्तमा चाहिँ छलफल भइरहेको छ। एउटा चाहिँ जलवायु परिवर्तनको तापक्रमको असरले चाहिँ हिम नदीहरू पग्लिने अथवा टुक्रिने क्रम, अर्को चाहिँ त्यहाँ हेर्दाखेरि चट्टानी पहाड, चट्टानी भिर नै तल झरेको देखिन्छ, त्यसले गर्दा चाहिँ कहिलेकाहीँ हिमालय के हुन्छ भने अब हामी हिमालय त बनिरहेछ, त्यस कारण चट्टान माथि चाहिँ हिउँ छ तर चट्टानै खस्यो भने त्यो हिउँ पनि खस्ने भयो र तल खसिसकेपछि लगभग 1200 मिटर जति माथिबाट एकैचोटि तल खसिसकेपछि त्यो जुन हिउँ र आइसको चाहिँ ढिक्का थियो त्यो चाहिँ तल खसेर पग्लियो र तल चाहिँ बाढीको रूप लियो र त्यसले असर गर्यो भन्ने नै अहिलेसम्मको चाहिँ हाम्रो बुझाइ हो।
11: अब अहिले चाहिँ जस्तो अब अझै पनि नेपालमा यस्ता प्रलयहरू यस्ता विपत्तिहरू बसेकै छन्, किनभने हामीसँग तरबार झुन्डिएकै छ माथि टाउको माथि, 47 वटा हिमदालको जोखिम अवस्था हेर्ने हो भने त जतिखेर पनि यो फुट्न सक्ने भन्ने खालका आकलन पनि गरिएका छन्। अब यो यहीबाट बस्ने होस् अर्थात प्रकृतिबाट हामीले पैठो जोडी त गरौँला, तर प्रकृतिसँग लड्न सक्ने सामर्थ्य त सधैँ छैन, विश्वसँग पनि छैन, त्यसका लागि पूर्व तयारी मात्रै गर्नुपर्ने एउटा स्थिति होला, सजग रहनुपर्ने स्थिति होला। तर आजको दिनमा नेपालको परिस्थिति के हो, यो हिमताल फुट्ने कुरामा, बाढी पहिरोको कुरामा, भूकम्पको कुरामा वा विपत्तिको कुरामा चाहिँ हामी कुन स्थानमा छौँ आज?
12: अब म हजुरको रेडियो नेटवर्क मार्फत श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हामीले फुट्न सक्ने जोखिममा रहेका हिमतालहरू भनेर भनिरहेको अवस्थामा पनि हामीले आकलनै नगरेका तालहरू त फुट्यो नि त, जस्तै अघिल्लो साल चाहिँ थामेको ताल हामीले फुट्छ भनेर अनुमानै गरेका थिएनौँ, गोर्खाको वीरेन्द्र तालमा माथिबाट चाहिँ हिमनदी छुट्टिएर तालमा खसेर त्यसले चाहिँ छाल निकाल्यो, भाग्यवश मोराइन चाहिँ फुटेन होइन, नत्र चाहिँ तल चाहिँ असर गर्न सक्थ्यो भनेपछि त यस्ता किसिमको अहिलेकै हिमनदीको चाहिँ जुन पहिरो जुन हामीले देखियो त्यसले गर्दाखेरि चाहिँ के हो भने उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन हिमालय पर्वत श्रृङ्खला बढिराखेको र हामीले यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ क्या, माथि चाहिँ के हुन्छ भने जमिन चाहिँ त्यो एकदमै जमेर कडा भएर बसेको हुन्छ जलवायु परिवर्तनको तापक्रमले। फेरि यहाँ फेरि के म भन्छु भने विश्वमा जति तापक्रम बढ्छ त्योभन्दा डबल होइन दुई गुणा चाहिँ तापक्रम बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् हिमालयमा। त्यसले गर्दाखेरि चाहिँ त्यो जुन जमेर बसेको जमिन पगिसकेपछि त्यो खुकुलो हुन्छ र माथिबाट सामान्य चाहिँ हलचल अथवा सामान्य पानी अथवा सामान्य पग्लेर आउँदाखेरि पनि त्यसले चाहिँ तल असर गर्छ। त्यसलाई चाहिँ हामीले सेडिङ बम भनेर भनेका छौँ होइन, भनेको चाहिँ मेलम्चीको उदाहरणदेखि लिएर चम्बलीको उदाहरणदेखि लिएर धेरै कारणहरूले चाहिँ हामी चाहिँ विपदको अवस्थामा छौँ। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी जहिले पनि के भन्छौँ भने यो अङ्ग्रेजीमा वी आर लिभिङ टु द डाउन स्ट्रिम भन्छ क्या, यो तिब्बतबाट हामी सबै तल बिहार बङ्गालसम्म 2 मिलियन मान्छेहरू हामी बसिरहेको छौँ, त्यस कारण माथि जुन चाहिँ जोखिम छ त्यो जतिखेर पनि जोखिम अथवा त्यो प्रकोप विपत्तिमा परिणत हुने बेलामा चाहिँ तलका मान्छेहरू अथवा तल्लो के क्षेत्रमा नदी किनारमा मात्रै होइन अन्त पनि बसेका मान्छेहरू प्रभावित हुन सक्ने भएको हुनाले विपदको हिसाबले नेपाल उच्च जोखिममा रहेको चाहिँ मेरो आफ्नो निष्कर्ष हो।
11: तर अब नेपाल विपदका लागि जोखिममै छ, तर अहिले भएको यो मानवीय क्षति, जीवधनको क्षति, जनधनको निकै ठुलो क्षति, धेरै बुढापाकाले पनि भन्छन् हाम्रो जीवनमा यति धेरै ठुलो चाहिँ अनिष्ट हामीले देखेकै थिएनौँ, यो महाप्रलय देखेकै थिएनौँ, कतिपय शवहरू नपाउने एउटा परिस्थिति छ, यो उद्धारको कुरामा, यो राहतको कुरामा यो विपद आइसके पछाडि हामीले त रसुवामा यसभन्दा अगाडि पनि बेहोरिया छौँ, एक वर्ष अगाडि भूकम्प पनि बेहोरिया छ, कोरोना पनि बेहोरिया छ, तर हाम्रो यसको जटिलता, यसको चाहिँ अनुमान गरेर यसको पूर्व तयारीका कुराहरूमा राज्य किन चाहिँ त्यति सजग हुन सक्दैन?
12: अब यस्तो यो राज्य भनेर हामीले अहिलेको सरकारलाई मात्रै हेर्नु हुँदैन, योभन्दा अगाडिका विभिन्न सरकार विभिन्न कालखण्डहरूमा हामीले कसरी चाहिने विपदलाई नजरअन्दाज गरिरहेछौँ भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ। तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो हिमालयका सबै ठाउँहरूलाई मोनिटरिङ गर्न सकिँदैन, जस्तै अहिलेकै हिम पहिरो भनी बाध्य भनेर हामीलाई थाहा थिएन, हाम्रो चिनिया साथीहरूलाई पनि थाहा थिएन र विश्वका अरू साथीहरूलाई पनि थाहा थिएन। त्यसकारण चाहिँ जुन हिसाबले प्रत्येक वर्ष यस्ता किसिमका घटनाहरू बढिरहेछन् त्यो चाहिँ हामीले अहिलेसम्म चाहिँ यो अतिगमन गर्न नसकेको एउटा पक्ष भयो। अर्को पक्ष चाहिँ के हो त भन्दाखेरि हामीले बारम्बार के भनिरहेछौँ त भन्दाखेरि यो जोखिम संवेदनशील भूपयोग योजना लागू गर्नु पर्यो भनेर भनिरहेछौँ। त्यो भनेको चाहिँ के हो भने विभिन्न जोखिमहरू कुन ठाउँमा कस्तो हुन सक्छ र त्यो जोखिम भएको ठाउँमा कस्ता किसिमका चाहिँ पुनर्निर्माण बस्ती विकास आवश्यक पूर्वाधारहरू कसरी बनाउने कहाँ नबनाउने भन्ने कुराको नीति निर्माण र त्यसको सफल कार्यान्वयन गर्न सकिएन भने चाहिँ फेरि चाहिँ विपद अर्को वर्ष पनि बढ्छ। र अहिलेसम्म सरकारले चाहिँ यो सरकार र यो अगाडिका सरकारहरूले पनि यो गर्न नसकेको चाहिँ तितो यथार्थ हामी माग्छ, त्यस कारण चाहिँ सबभन्दा बढी क्षति भएको देखिन्छ।
11: नुवाकोट रसुवाका स्थानीयहरू के भन्छन्, बासिन्दाहरू के भन्छन्, त्यहाँको भयावह हाललाग्दो अवस्था चाहिँ कस्तो छ, उता रात राम्रै भएको छ के पाउनुभयो?
12: होइन, अब एउटा कुरा के हो भने अलिकति यो तीन तहको सरकारको बीचको जुन समन्वय प्रभावकारी रूपमा विपद व्यवस्थापन समितिहरू जिल्ला विपद समिति स्थानीय विपद व्यवस्थापन समितिहरूदेखि लिएर सम्पूर्णको जुन सहकार्य हुनपर्ने हो जति छिटो हुनुपर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भएको छ। तर मैले त्यहाँबाट हेर्दाखेरि चाहिँ हाम्रा सुरक्षा निकायका साथीहरूले चाहिँ आफ्नो सामर्थ्यले, आफ्नो क्षमताले, आफ्नो बुद्धि विवेकले र आफूसँग भएका औजारहरूको प्रयोग गरेर सकेसम्म प्रयास गर्नुभएको छ। तर यो विपदले चाहिँ ठुलो के पाठ सिकायो त भन्दाखेरि यस्ता किसिमका ठुला प्रलयहरूमा चाहिँ हाम्रो क्षमता अभिवृद्धि गर्नपर्ने, हामी स्रोत साधनबाट चाहिँ अझ चाहिँ सुसज्जित हुनपर्ने जस्तो चाहिँ नै देखिएको छ। त्यस कारण मैले के भन्छु त भन्दाखेरि सकेसम्म सरकारले राहत पुर्याउनलाई अथवा उद्धार गर्नलाई चाहिँ प्रयास गरेको देखिन्छ, तर हाम्रो क्षमता नै कमजोर रहेछ, पूर्वतारी नै कमजोर रहेछ भन्ने चाहिँ यसले चाहिँ ठुलो पाठ सिकाएको छ।
11: धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
12: धन्यवाद।
11: उहाँ हुनुहुन्थ्यो डाक्टर बसन्त अधिकारी विपद विज्ञ, आदरणीय श्रोता, नेपाली बस छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
13: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं।
14: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
15: पूर्वको मेची पश्चिमको महाकाली
11: छोटो विश्रामपछि पुनः उपस्थित हुनेछ।
14: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल फ्यामिली ब्याङ्क, सबैका लागि ब्याङ्क डिश होम इन्टरनेट।

0: यतिखेर हाम्रो बीचमा रसुवाको आमा छोदिङ्गो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हुनुहुन्छ। अध्यक्षज्यू, नेपालीहरूले हेरेको छ कार्यक्रम नेपाली बसमा, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर नमस्ते, गुड मर्निङ सर।
0: अब यो निकै ठुलो महाविपत्ति आयो, बाढी आयो, त्यहाँ महाबाढी, तपाईँ त प्रत्यक्षदर्शी बन्नुभयो तपाईँहरू चाहिँ, किनभने निकै ठुलो जनधनको क्षति भएको छ। यो भूकम्प भन्दा पनि विनाशकारी भनेर आकलन गरिएको यो विपत्तिमा चाहिँ आजको दिनसम्म आइपुग्दाखेरि उद्धारको काम, राहतको काम र त्यहाँको अहिलेको अवस्था चाहिँ कस्तो छ रेज्यू?
1: सर धन्यवाद सर प्रश्नको लागि। रसुवाको यो कहाली लाग्दो घटना जुन हामी यो अकल्पनीय छ सर, हामीले यो यस्तो हुन्छ भनेर जिन्दगीमा कल्पना पनि गरेनौ। रसुवा जिल्ला तहस नहस बनाएको छ, हजारौंको संख्यामा मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू सहर ध्वस्त भएको छ। 3-4 रसुवाको ठुलो ठुलो बजारको रूपमा स्थापना भएको सहरहरू पुरै ध्वस्त भएको छ। हामी जुन सहर, जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन। घटना घट्यो, जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी क्षतिहरू नपुगेर पनि भौतिक क्षति पुगेको छ, जुन सडक सञ्जाल विस्थापित भएको छ, पुलहरू भत्किएको छैन, झोलुङ्गु पुल छैन, र आमा छोदिङ्गो गाउँपालिका अहिले नागाबन्दी भएर बसेको अवस्था छ।
0: आमा छोदिङ्गो गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्रयास छैन अहिले?
1: छैन अहिले, यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्ने पनि त बाटो छैन, यो पैदालो यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उसले नै बन्द छ, अहिले नागाबन्दी भएर बसेको छ।
0: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
1: मैले हामी बाजेहरूलाई यता गाउँघरको बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ। सानोतिनो बाजी पनि आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माथि जान्छ, यत्रो क्षति भएको छ, यस्तो कुरो जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू पनि।
0: त्यहाँको चाहिँ पपुलेसन के कस्तो हुन्थ्यो, ओभर दोर कति कति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ।
1: अन्त यो रसोबारी क्षेत्र एकदम व्यस्त क्षेत्र हो, जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोलिदियो र त्यहाँ जुन 9:15 यो घटना भयो भनेपछि एकदमै चाप भएको क्षेत्रमा हामीहरू त्यहाँ त्यहाँ साथीहरूलाई यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्ने 4 बजे दिने साथीहरूले। हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सिसिटिभी फुटेजको केही अंशहरू आउट भएको छ, त्यहाँ चाहिँ हतात यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोकेर यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो। यसै गरी यो स्याफ्रुदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट चाहिँ धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या चाहिँ यो रसुवामा मात्र हुनुपर्छ, र त्यसमा विदेशी इन्डियनहरू जुन टिमुरेमा 2-3 सयको संख्यामा र स्याफ्रुमा चाहिँ 2-3 सय यस्तै हारेमा चाहिँ यो इन्डियनहरू पनि हातादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ।
0: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए, सम्पर्क विहीन छन्, कतिपय सुरुङमा पनि थुनेर बसेकाहरूको चाहिँ बेलैमा रेस्क्यु हुन सकेन भन्ने खालका पनि विषय आएका छन्, यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?

0: एकदमै अहिले यो उद्धार कार्यक्रममा जब जो दुई तीन दिन सबैजना कोही अल्मलियो कोही फस्यो कोही भाग्यो अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि तरनबत्तर यो हेलीहरू उडेको उडाइ पनि थियो त्यो खटिरहेको पनि थियो र त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो र अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो त्यहाँ दुई चार पटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा त्यसपछि त्यहाँ सम्वाद छैन भनेर फर्किनुहुन्छ र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडुमा धेरै काम गर्नुहुन्थ्यो र जतिले बगाए त बगाइहाल्यो खोलाले देख्ने बगाउने त थुप्रो बगाइयो तर सुरुङभित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्केर र ती निस्केर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी सयौं जनाको संख्यामा थियो जति मर्यो भने केही संख्या बाँचेको छ हामी बाँचेर आयो
1: भनेर
0: यो अपरचुनिटी वन भन्छ 216 मेगावाट हाइड्रो पावर आएको बेसी
1: त्यो काम हुँदै
0: निर्माणाधीन प्रोजेक्ट हो अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ छुनेको अवस्था छ अनि त्यसमा हामीले भन्यौ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँको अभिभावकको अब मेरो मान्छे भित्र चिच्याइरह्यो होला तपाईँहरूले छिटो उद्धार गरिदियो छिटो उद्धार गरिदियो भन्छ हामीलाई बस्न दिएको छैन पालिका प्रमुखहरू सुधेर बस्यो तपाईँहरूले पहल गरिदिएन हाम्रो मान्छे मर्यो भनेर कराएको छ हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो तर पनि ती स्थानीयलाई ती अभिभावकलाई हामीले के भन्यो यो हाम्रो काबुभन्दा बाहिर हामीले भनेनौ प्रयास हुँदैछ सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टी लगाउने कामहरू गर्यो र यस्तो सुरक्षा निकायको टिमहरूसँग हामीले चाहिँ लाउन छ त्योभित्र मान्छे छ अनि खट्नुपर्छ त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायौँ तर पनि यहाँ प्रयास त दुई चार पटक भयो र लास्टमा त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायको साथीहरूले हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञ रोले होइनौँ र हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौँ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो अब केही कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने यदि हाम्रो देशमा यसरी सुरुङबाट सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन किन अनुमति दिन सकेन भन्ने गुनासोहरू चाहिँ रह्यो
1: तर अब चार दिनपछि चीनबाट पनि आए होइन इन्डियाबाट पनि टोली आएको कुराहरू थियो उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए
0: अनि उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ अब जो खटिरहँदा कहीँ कहीँ हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिएर पनि अब लास्ट त जो भित्र पक्कै पनि सयौंको संख्यामा छ तर पनि भोलि मिडियामा यो सुरुङभित्र यति लास्ट छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौँ अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ यो भित्र मान्छे जीवित छुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडियाकर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा छ यो र आज चारौं पाँचौं दिनमा चाहिँ यसरी वैज्ञानिक विज्ञ टोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड्रो पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर त अहिले हाइड्रो पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ
1: दुई दिन अगाडि मात्रै यो आदेश दियो अहिले सरकारले
0: हो अनि यो कुरा हुँदो रहेछ र तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन केही दिन त नसक्ला भोलिपल्ट दिनु पर्थ्यो पर्सिपल्ट दिनु पर्थ्यो आज पाँचौं दिन छैठौं दिनमा आएर यो कार्यक्रम सुरु भएको छ हामी नै कामना गर्छौँ त्यो भित्र जति फसेको त्यो जीवित रहोस् भनेर
1: एउटा कुरा के सुनाउनुहोस् भने नि हजुरज्यू जस्तो अब त्यहाँबाट कतिपय भागेर त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो जस्तो त्यहाँ भित्रसम्मको अवस्था के थियो भित्रैसम्म दलदल पुगिसकेको थियो उहाँहरू भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो उहाँहरू के भन्नुहुन्छ
0: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौँ सर अब त्यसमा
1: बाहिर बाहिर
0: जस्तो बाहिर
1: प्रतिक्रिया चाहिँ
0: यो भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर जो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो। अब भुइँको जति सोडेर सोडे पनि माथि चाहिँ यो तेस्रो तलातिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, र हामी पनि टपमा थियो र मुनि चाहिँ आफूले देख्ने गरी मान्छे सोडेको पनि देख्यो, हामीले पुरै वा हात बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो हाम्रै लोकल साथीहरू निस्केर आउँछ।
1: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
0: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर अडिर वान भन्छ अनि डेम साइड भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्रगी गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइडबाट छिरेर लगभग 1.5 किलोमिटर भित्र गएको छ। हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो, त्यहाँबाट अडिट थ्रीबाट निस्कियो भने सजिलो हुन्छ र हामी पनि अडिट थ्रीबाट निस्केर आएको या त छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रतिक्रियाहरू छन्।
1: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री चाहिँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाइले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्ध छ?
0: यस्तो छ, अब यो विषयमा गृहमन्त्रीज्यू आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ, उहाँको जुन अथाह प्रयासमा हामी धन्यवाद दिन्छौँ उहाँको यो खटनमा। तर हामी के भन्छौँ भने उहाँ जति खटन गर्नुभयो उहाँले त्यो लेभलको दक्ष जनशक्ति चाहिँ फिल्डमा खटेको छ या छैन, उहाँको मेहनत भोलि जनताले मूल्याङ्कन गर्ने बेलामा कतै बलुवामा पानी त हुन्न, र उहाँ स्वयं खटिरहनु भएको छ भने त्यो लेभलको उहाँको जुन परिचालित उहाँको हाँगाहरू उहाँको शाखाहरू उहाँले जति परिचालित गर्नु गर्ने तह र तत्वको जिम्मेवारी व्यक्तित्वहरूले चाहिँ सही तरिकाले खटिरहेको छ कि छैन, अब त्यसको मूल्याङ्कन पक्कै पनि गृहमन्त्रीले गर्नु होला। र हामीलाई लाग्छ अब त्यहाँ जति पनि यो आउट लेभलको फिल्डमा उद्धार गर्नुभयो हामी धन्यवाद दिन्छौँ, यो जुन घाइतेलाई ओसार्यो र बजेको साथीहरूलाई ओसार्यो त्यसको लागि धन्यवाद दिन्छौँ, र अहिले आएर लासलाई समेत जहाँ त्यत्रा त्यत्रा छरिएर बसेका लासहरूलाई पनि अहिलेसम्म उठाउन सकेको छैन, दुर्गन्धित पुरै गाउँमा दुर्गन्धित फैलियो भनेर गुनासो यतिकै आइरहेको छ, र अहिले 2-3 दिन हुन्छ पुरै लासको लागि लासको उद्धारको लागि मात्र खटेको, र यसमा अब भोलि त्यो माटोहरू खनिरहन्छ त्यो भित्र कति लास होला, अब जुन अब जीवित उद्धार भइसक्यो अब त्यो लासलाई यति टाइम लाग्छ भने अब भोलिको दिनमा सुरुङको कुराहरू कल्पनाको कुरा रह्यो, अहिले बाहिरको विज्ञ खटिरहनु भएको छ, अब यसलाई चाहिँ सही तरिकाले यसलाई चाहिँ जनताले मूल्याङ्कन गर्न सक्ने गरी चाहिँ उद्धार भयो भने अथवा राहतको प्याकेजहरू पुग्न सक्यो भने पक्कै पनि गृहमन्त्री सफल रहला कामना गर्छु।
1: अनि राहत वितरणमा र स्थानीय तहसँग जुन किसिमको समन्वय हुनुपर्ने थियो सङ्घको प्रदेशको त्यो त्यो समन्वयमा चाहिँ कतैतिर ल्याक देखिएको हो अहिले?
0: एकदमै ल्याक देखेको छु, मलाई पनि लागेको त्यही हो, अब त्यहाँ अब मेरो मैले अरू गाउँपालिका अरू क्षेत्रहरूमा राहतको प्याकेज कसरी पुगिरहेको छ कसरी पठाइरहेको छ त्यो मैले चासो दिएन, तर स्वयं मेरै गाउँपालिका सडक सञ्जाल भन्दा विच्छेद भएको छ, पैदली यात्री गर्ने एउटा पैदल मार्ग छैन, पुरै नागाबन्दी भएर बसिरहेको
1: कसरी राहत पुर्याउने त्यसो भयो हवाई बाहेक अरू त सम्भावना होला
0: त्यो हवाई बाहेक अरू सम्भावना छैन, अनि त्यही हवाईबाट पुर्याउनको लागि अब त्यहाँ चाहिँ हामीसँग अथवा वडा अध्यक्षहरू हुनुहुन्छ एउटा प्लानिङ रूपमा एउटा योजनाबद्ध गयो भने त्यो राहतलाई एउटा पीडित समक्ष पुग्थ्यो भन्ने हाम्रो आशा, र हामीलाई चाहिँ ल कहाँ पुग्यो कहाँ छ यो राहत अब कसरी कहाँ पुर्याउने भनेर हामीसँग मौखिक कोअर्डिनेट भएको छ, तर हामी स्वयं भूगोल जहाँ पीडित जुन क्षेत्रमा चाहिँ राहतको आवश्यकता पर्यो माग त हामीलाई थियो नि त, तर पनि एकदमै प्लानिङ रूपमा योजनाबद्ध रूपमा चाहिँ स्थानीय सरकारसँग छैन, तर हामीसँग चाहिँ यो कहाँ लाने कसरी लाने भन्छ, भेल उठेको छ या पुगेको छ, तर त्यसलाई चाहिँ अपार्जन रहस भनेर हामीले मैले पनि त्यो महसुस गरेको छु। अब त्यसलाई पनि वास्तविक स्थितिसँग पुगिरहेको छैन, एउटा हेलिकप्टर जम्मा दुई तिन बोरा चामल एक दुई वर्ष चौगौ बोकेर जाने र जहाँ हेली ल्यान्ड गर्नु ल्यान्ड गर्छ त्यहीँ छोडिदिँदाखेरि चाहिँ पिजितलाई पाएन, जो सक्छ उसले छुटेर खायो भन्ने गुनासोहरू आइरहेको छ हामीलाई। अब यसरी हामीले एउटा प्लानिङ रूपमा गयो भने कमसे कम त्यो एक ठाउँमा स्टोर गरेर जो हो यो हराइरहेको फ्यामिली छ त्यहाँ मिसिङ फ्यामिलीको लाई पहिला दिने हो कि अथवा बुढाबुढीलाई पहिला दिने हो या अपाङ्ग घाइतेलाई पहिला दिने हो, त्यसरी चाहिँ फाइनलाइज गरेर दिन पायो भने त्यो राहतलाई हामीले सही सदुपयोग हुन्थ्यो। तर अहिले आएर त्यो राहत चाहिँ सक्नेको हातमा पर्यो नसक्ने हेऱ्यो भन्ने आवाजहरू उठ्यो। अब जसको घरमा फ्यामिली मिसिङ भएको छ ती घर आफै पनि पानी खाएको छैन, रुवावास बाहिर बसेको छ, उसले त्यो राहतको क्षेत्रमा पुग्न सकिरहेको छैन, घरबाट निस्किरहेको छैन। यदि हामीसँग समन्वय भयो भने चाहिँ ती घरहरूलाई पहिला हामीले टार्गेट बनाउँथ्यो, तर त्यहाँ राहत त पुगिरहेको छ तर पनि सही ठाउँमा पुगिरहेको छैन। त्यो भनेको हामीसँग चाहिँ कोअर्डिनेटर राम्रो नभएको र एउटा प्लानिङ नभएको कारणले चाहिँ यो भएको हो जस्तो लाग्छ मलाई।
1: मैले अब त्यहाँ केही व्यक्तिहरूसँग हाइडोमै काम गर्ने कर्मचारीहरूसँग कुराकानी गरेका थिएँ, सेन्जेनमा काम गर्ने उमेश पाठकजीहरूसँग पनि कुराकानी गरेका थिएँ। त्यहाँ त अब बजारबाट पाउने वस्तुहरू वा सामानहरू पनि पाउन मुस्किल भयो, त्यो पनि सकियो, अलिकति अप्ठ्यारो परिस्थिति छ भन्नुभएको थियो, त्यही हो अहिलेको रियालिटी?
0: एकदम रियालिटी त्यही हो सर। अब त्यहाँ चाहिँ मलाई पनि आवाज के उठिरहेको छ भने चामल दालको कुरा भनेको एक अर्कामा सापटी गरेर खाऊ पिठो खाला, त्यहाँ आलु भर्खर उत्पादन भएको छ, आलु बजार लान पाएको छैन सडकको कारण, ती आलु उसिनेर खाऊ, आलु पोलेर खाऊ, बन्द उत्पादन हुँदैछ, बन्द तरकारी खाऊ। तर राहतको लागि अहिले जुन पहिलो प्राथमिकता जो लास व्यवस्थापन छ हेली देशमा व्यस्त भएको छ र त्यसैको लागि खटिरहेको छ, हामी चाहिँ एकदम मिलाइरहेको छु भनेर हामीले पब्लिकलाई सम्झाइरहेको छ। अबको एक हप्तापछि चाहिँ पुरै हाहाकार हुने अवस्था छ। अहिले त्यहाँको जनगुनासो र त्यहाँको पहिलो माग भनेको हामीलाई नुन र तेल पठाइदिनु भन्ने आवाजहरू उठिरहेको छ। अब हामी घरमा भएको पिठो एक यो दुई चार दिन हामी खाला, नहुनेलाई हामी सरसामानी लिएर खाला, पैसा लिएर खाला, तर नुन र तेलको सधैँ झुन्दै गयो, हामीलाई नुन र तेलको व्यवस्था गरिदिनु भनेर यी आवाजहरू उठिरहेको छ अहिले।
1: अब अन्तमा केन्द्र सरकारसँग कतिको कोर्डिनेट भइरहेको छ, तपाईँको आग्रह चाहिँ के छ?
0: केन्द्र सरकारले हामीसँग विभिन्न मन्त्रालयबाट फोनमा पनि कोर्डिनेट गर्नुहुन्छ, उहाँहरूको टिम उहाँहरूको सचिवालयबाट के भइरहेको छ कस्तो भइरहेको छ त्यो सूचना आदान प्रदानमा एकदम कोर्डिनेट भइरहेको छ। तर जुन कार्यान्वयन पार्टमा चाहिँ हामीसँग चाहिँ प्लानिङ रूपमा चाहिँ कार्यान्वयन भइरहेको छैन, यो चाहिँ यसमा चाहिँ हामी पनि गुनासो राख्छौँ र यसलाई चाहिँ सबै तिनै तहको सरकार एउटा प्लानिङ बस्दामा अगाडि बढ्यो भने सफल हुन्छ भन्छु।
1: हस्त आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, क्षेम बम बिदा चाहन्छु, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। 1 PM।

0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हाट जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने।

0: वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय चितवन।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको?
9: हो।
10: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सही।
9: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 9845082997,
11: 9850109997।
12: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन। स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।
4: साइनो समय सूचक अहिले दिउँसोको 3 बज्यो, 8:03 PM।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बाढ़ी प्रभावित क्षेत्रबाट आज नेपाली सेनाले गर्यो 6 जनाको उद्धार। लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट निकालियो 2 जनाको शव। अझै 4216 जना सम्पर्कविहीन, 1252 जनाको शव फेला। बाढ़ीपछि चीनतर्फ फँसेका 147 नेपाली तातो पानी नाकाबाट फर्किँदै परराष्ट्र मन्त्रीद्वारा कूटनीतिक समुदायलाई बाढ़ीबारे ब्रिफिङ। खोज तथा उद्धारमा सघाउन अस्ट्रेलियाबाट विशेषज्ञ ड्रोन अपरेटर सहितको टोली आउँदै। स्याफ्रुबेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई कुलमान घिसिङको सुझाव। कृष्णपीरको पहिरोले काठमाण्डुमा ग्यासको अभाव, बाटो खोल्न रूख कटान शुरू। नुवाकोटमा 90% क्षेत्रमा विद्युत सेवा सञ्चालन। विश्वव्यापी वित्तीय बजारमा जापानी ऐनको मूल्यमा उल्लेख्य सुधार, चिनिया एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय। र एसीसी पुरूष प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत, मलेसिया 6 विकेटले पराजित, अर्को खेलमा साउदी अरबसँग भेट्ने।

0: Soy LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भइपुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG Life's Good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट निकालियो दुईजनाको शव सम्बन्धी खबरबाट. रसुवा लाङटाङ खोला जलविद्युत आयोजना सुरुङबाट दुईजनाको शव निकालिएको छ. खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दुईजनाको शव निकालेको हो. आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट दुईवटा शव निकालेको हो. अहिले हाइड्रो मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब 150 मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले जानकारी दिनुभएको छ. रसुवाको बटीको सीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको बुलेटिन अनुसार बारीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो. प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलप्रासी पूर्वमा 218, नवलप्रासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको छ. प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्क विहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ. बाढ़ीमा परि 5135 जना घाइते भएका छन्. यस्तै नेपाली सेनाले रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित आज 6 जनाको उद्धार गरेको छ. प्रभावित इलाकाबाट उनीहरूको उद्धार गरिएको सेनाले जनाएको छ. आज विभिन्न प्रभावित इलाकाहरूबाट 6 जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा बताइएको छ. तिर्वे सेक्सन अस्पतालले आज पनि भोटेपछि बाढ़ीमा फेला परेका शव गोकडामा गाड्ने तयारी गरेको छ. पहिचान नखुलेका शवलाई अस्थायी रूपमा व्यवस्थापन गर्न लागि हो. तिर्वे सेक्सन अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार हालसम्म 177 शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको थियो. तीमध्ये 129 जनाको शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ. 85 शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने 21 शव परिवारले पहिचान गरी बोझेर लगेका छन्. विभागका प्रमुख डाक्टर गोपाल चौधरी अनुसार लामो समयपछि फेला परेका कारण शव धेरै डिकम्पोस्ड अवस्थामा रहेका छन्. कतिपय शवको अनुहार समेत चिन्न नसकिने गरी बिग्रिएका छन् भने शवको पहिचान र व्यवस्थापनमा दुवैमा जटिल बनिरहेको छ. अहिले पहिचान नखुलेका शवको वैज्ञानिक विधिबाट शनाखत गर्ने प्रक्रिया अघि बढ़ाइएको छ. त्यसका लागि मृतकको डीएनए नमूना टिचिङ अस्पतालमै संकलन गरिनेछ भने सम्भावित आफन्तको नमूना महाराजगंज स्थित प्रहरी अस्पतालमा संकलन गरिँदैछ. नजिकको रक्त सम्बन्ध भएका आफन्तको नमूनासँग डीएनए मिलान गरेर शवको पहिचान गर्ने प्रक्रिया अप्नाइएको छ. शवको संख्या अस्पतालको क्षमताभन्दा बढ़ी भएपछि भण्डारण व्यवस्थापनमा समेत ठूलो समस्या देखा परेको छ. टिचिङ अस्पतालमा करिब 150 शव राख्न सक्ने क्षमता भए पनि त्योभन्दा बढ़ी शव आइरहेका छन्. भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 147 जना नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किने पाएका छन्. सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले तातोपानी नाका हुँदै नेपाल पठाउने तयारी गरेको छ. शुरूमा हामीलाई प्राप्त सूची 114 जनाको थियो, तर पछि थपेर 147 जना हुने चिनिया पक्षबाट जानकारी आएको छ. चिनिया पक्षले राहदानी नम्बर समेतको प्रणसहित उनीहरूलाई नेपाल पठाउने जानकारी गराएको छ. नेपाल फर्कनेमा सिन्धुपाल्चोक, नुवाकोट तथा अधिकांश रसुवा जिल्लाका रहेको बताइएको छ. नाम र राहदानी मात्रै उपलब्ध गराएकाले उनीहरूको ठेगानाबारे पूरै विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन. परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँ स्थित कूटनीतिक समुदायलाई नेपालमा विपद निम्ताएको भोलि निम्त्याएको भोटेको सिट बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो। मन्त्री खनालले रसुवागढ़ी स्थित भोटेको सिनादीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे सोक्रममा अवगत गराउनु भएको छ। यता भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारमा सहयोग गर्न अस्ट्रेलियाले विशेष ड्रोन अपरेटर सहितको टोली पठाउने भएको छ। यससँगै अस्ट्रेलियाले नेपालका लागि आफ्नो मानवीय सहायता प्याकेज समेत विस्तार गर्ने भएको हो। नेपाल सरकारले सहयोगका लागि औपचारिक अनुरोध गरेपछि अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर सहितको टोली पठाउन थालेको छ। अस्ट्रेलियाले थप खोज, उद्धार तथा पुनर्स्थापना सम्बन्धी सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Spotify, öyle sonunda Nurca Radio Farmer 89.8 MHz.
1: आमा एक गिलास दही खाम्न साह्रै गर्मी हो.
0: आमा मलाई दुध है.
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक.
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्.
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
4: विश्वविद्यालय अनुदान आयोगबाट टिएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बिबिएस बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
6: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556-94-495.
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको.
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो फार्मर 89.8 मेगाहर्ज.
8: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो.
9: रेडियो साइनो 89.8 मेगाहर्ज. तपाई हाम्रो अटुट साइनो.
10: मान्छेको जीवन बचाइदिनुहोस्. यो राजनीति कुन पार्टी, कुन दल, कुन संगठन भन्ने कुरामा छैन. हामीले सरकारलाई साथ नै दिइरहेका छौँ, तर सरकारलाई प्रश्न गर्दा अपराध होइन, सरकारलाई नै यो प्रश्न गर्ने, सरकारभन्दा बाहिरको मान्छेलाई होइन सम्मान. त्यो भएर हामी सांसदसँग त्यो अधिकार भयो, म परिचालन गर्थेँ. हाम्रो व्यक्तिहरूमा जति गर्न सक्यौँ त्यति गऱ्यौँ, त्यहाँभन्दा बढी गर्न सकेनौँ, सरकारसँग मागिरहेका छौँ उद्धार गरिदिनुहोस्. यति म अपिल गर्न चाहन्छु. आज घरमा बाउआमा रोइरह
11: मान्य सदस्य प्रकाश चन्द्र परियार, समय 6 मिनट, त्यसपछि मान्य सदस्य रेणुका काउचा.
12: सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदनमा प्राकृतिक विपदको बारेमा बोल्न मात्र उभिएको छैन, म सम्झिँदा पनि आँगै जिर्ण हुने भदौ 10 गतेको महाप्रलयकारी बाढीले रसुवाको भुटेखुसी र त्रिशुलीमा देखाएको ताण्डवले सृजना गरेको महाविपदको पीड़ाबोध गर्न उभिएको छु। एउटा यस्तो जसलाई देखेर सम्भवत विश्वका वैज्ञानिकहरू पनि चकित परेका होलान्। सभामुख महोदय, हाम्रा हिमाल, नदी, प्रणाली, बस्ती, राष्ट्रिय अर्थतन्त्र र अन्तत समग्र देशको भविष्यलाई नै चुनौती दिइरहेको छ यो प्रलयले। त्यो संकटको जरिया जलवायु परिवर्तन र यसबाट सृजित महाविपत्ति। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको अकल्पनीय बाढ़ीले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। नेपाली मात्र होइन, यो महाप्रलयमा विश्वका 39 देशका नागरिकहरू पनि परेकाले 39 देश नै स्तब्ध छ। नेपालले सामना गरेका हालसम्मका विपदहरूमध्ये यो बाढ़ी सम्भवत अहिलेसम्मकै सबैभन्दा विनाशकारी र महाप्रलयकारी थियो भन्दा फरक नपर्ला। यस प्रलयमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजबिन गरी स्थिति सार्वजनिक गर्न जटिल कार्य भएकाले यसलाई मिहिन र वैज्ञानिक ढंगले अगाडि बढाउन म सरकारलाई विशेष आग्रह गर्दछु। यस महाविपत्तिको सामना र नागरिकको जीवनको रक्षाका लागि सरकारले देखाएको सक्रियता र तदारकताको म फेरि पनि मुक्त कण्ठले प्रशंसा गर्दछु। सभामुख महोदय, विपद आउन साथ सक्रियता देखाउने स्थानीय प्रशासन, जनप्रतिनिधि र उद्धारकर्तालाई धन्यवाद। यो विपदबाट नागरिकको जीवनको क्षति न्यूनीकरणका लागि अहोरात्र खटेका सुरक्षा निकायका साथीहरूप्रति गरिमामय सदन मार्फत कृतज्ञता ज्ञापन गर्न चाहन्छु र भन्दछु, नमन नेपाली सेना, नमन सशस्त्र प्रहरी, नमन नेपाल प्रहरी। सम्माननीय सभामुख महोदय, हामीले आज जुन भयावह रूप देखिरहेका छौं यो प्राकृतिक मात्र होइन, विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विश्व मौसम संगठन WMO द्वारा सन् 2025 जारी प्रतिवेदन अनुसार सन् 2015 2025 सम्मका 11 वर्ष इतिहासकै सबैभन्दा ताता वर्षका रूपमा तथ्याङ्कमा सुरक्षित छन्। सन् 2025 विश्वको औसत तापक्रम औद्योगिक क्रान्ति अघिको तुलनामा 1.43 डिग्री सेल्सियस माथि पुगिसकेको छ। संयुक्त राष्ट्र संघीय वातावरणिक कार्यक्रम इमिसन्स ग्याप रिपोर्ट 2025 चेतावनी दिएको छ कि वर्तमान नीतिहरू र कार्यक्रमहरू मात्रै कायम रहे यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम 2.8 डिग्री सेल्सियससम्म बढ्नेछ। अर्थात् हामी पेरिस सम्झौताको 1.5 डिग्रीको लक्ष्यबाट धेरै टाढा छौं। यसको प्रत्यक्ष मार हाम्रा हिमाली क्षेत्रमा परेको छ। हिउँ पग्लेर हिमताल फुट्ने, पहिरो जाने र भूतकोशी जस्ता नदीहरूमा आकस्मिक महावारी आउने जोखिम गुणात्मक रूपमा बढेको छ। सभामुख महोदय, विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्य प्राय छ, तर यसको असन्तुलित र घातक मूल्य हाम्रा निर्दोष नागरिकहरूले ज्यान र सर्वस्व गुमाएर तिरिरहेका छन्। सभामुख महोदय, हामीले नगरेको अपराधको सजाय किन हाम्रा नागरिकले भोग्ने? त्यसैले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा दया वा राहत माग्ने होइन, जलवायु न्याय, क्लाइमेट जस्टिस र अधिकार माग्नै पर्छ, जसले धेरै कार्बन उत्सर्जनका रूपमा प्रदूषण फैलाए उनीहरूले संयुक्त राष्ट्रसंघ मार्फत क्षतिपूर्ति, अनुकूलन र हानि तथा क्षति कोषबाट उपलब्ध गराउनै पर्छ। यसका लागि सरकारले तत्काल ठोस र बलियो कूटनीतिक पहल गरोस्। सभामुख महोदय, हामीले विपद पछिको उद्धारमा देखाएको तदारुकता जस्तै पूर्व तयारी र नीतिगत कारणमा पनि उत्तिकै दृढता देखाउनै पर्छ। नागरिकलाई राज्यले राज्य तिम्रो साथमा छ भन्ने अनुभूतिमा कहिल्यै शंका नउठोस्। त्यसका लागि तयारी तयारी तयारी अर्थात् पूर्व तयारी पूर्व तयारी पूर्व तयारी। सभामुख महोदय, अन्त्यमा विपदको घडीमा भावुक हुनु मानवीय स्वभाव हो, मेरो हार्दिक समानुभूति छ। तर राज्य सञ्चालन भावनाले होइन, विवेक नीति तथ्य र तर्कले निर्देशित हुनुपर्छ। पीड़ा महसुस गर्दै निर्णयमा भावना हावी हुन नदी राष्ट्र र दीर्घलाई दीर्घकाल।
13: माननीय रेणुका कौचा, समय 5 मिनट, त्यसपछि माननीय गंगा देवी श्रेष्ठ। सम्माननीय सभामुख महोदय, देश आज गहिरो शोकमा छ। भुटेकोशीको विपदले दिएको पीड़ा शब्दमा व्यक्त गर्न सकिने अवस्था छैन। यस दुखद घटीमा नेपाली कांग्रेस सहित देशभरका कार्यकर्ता सरकारसँगै उभिएका छौं र उभिनेछौं। बाढ़ीमा ज्यान गुमाउनु हुनेहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछु। साथै बेपत्ताहरूको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, बाढ़ी पीड़ितहरूको उद्धार र राहतका लागि सरकारको प्रयास त देखिएको छ, तर राज्य संयन्त्रको परिचालन कछुवाको गतिमा छ। यो कुनै राजनीतिक संकीर्णता वा मिथ्या आरोप होइन। सिंहदरबारले नदेखेको तर पीड़ितहरूले भोगिरहेको तितो यथार्थ हो। सभामुख महोदय, यस प्रलयकारी विपत्तिमा परि विभिन्न हाइड्रो पावरका सुरुङभित्र कार्यरत मेरो गृह जिल्ला बाग्मुङका 14 जना श्रमिकहरू र 2 जना बच्चा सहित 100 नागरिक अध्ययार सुरुङभित्र जीवन र मरणको दोसातमा बेपत्ता छन्। उता पीड़ित परिवारहरू आफ्नो मान्छे जीवितै फर्किने आशमा भोक भोकै आँसु बगाएर खुलिरहेका छन्। संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले रसुवाबारी र सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका सम्बन्धमा दिनुभएको स्पष्टीकरण सुन्दा दुखी र अचम्मित भएको छु। प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा उभिएर हिलो छिरेको सुरुङमा उद्धार गर्ने प्रविधि र विज्ञता संसारमै छैन र हिलो सुकेपछि वा पाइक परेका बेला मात्र उद्धार गर्न सकिन्छ भन्ने जस्ता गैर जिम्मेवार र तथ्यहीन दावी गर्नुभयो। सभामुख महोदय, आज भूगोल र सुरुङ प्रविधिका विषयमा ज्ञान भएका भूगर्भविद इन्जिनियर र प्राविधिक विज्ञहरूले प्रधानमन्त्रीको यो भनाईलाई पूर्ण रूपमा गलत र भ्रामक प्रमाणित गरिदिएका छन्। सुरुङभित्र पहिरो गेग्रान वा हिलो छिरेर नागरिक फस्ने घटना विश्वमा पहिलो पटक नेपालमा भएको होइन। प्रधानमन्त्रीज्यूले सरकारले गरेका सम्पूर्ण कामको बारेमा भन्दै गर्दा अन्तर्राष्ट्रिय सहयोगको ढिलाइको बारेमा बोल्नु भएन। मेरो यस विषयमा गम्भीर आपत्ति छ। अन्तर्राष्ट्रिय सहयोग लिन किन ढिलाइ भयो? हामीले सुरुङभित्र ठुलिएकाहरूलाई सबैभन्दा अगाडि बचाउन सक्नु पर्थ्यो। भारतको उत्तरखण्डमा भएको यस्तै प्रलयकारी विपत्तिमा सुरुङ मात्र 17 दिनपछि 41 जना श्रमिकलाई सुरक्षित निकालिएको थियो। त्यसमा पनि भारतले एक्लै गरेको होइन, जर्मनीबाट विज्ञ टोली लिएर आएको थियो। हामी यस विषयमा कुन दम्भ र अहंकारले चुक्यौं? तर हाम्रा प्रधानमन्त्रीज्यू प्रविधि र विशेषज्ञको सहयोग खोजेर हाम्रा नागरिकको ज्यान बचाउनुको साटो संसारमै यस्तो प्रविधि छैन भन्ने गैर जिम्मेवार तर्क दिएर आफ्नो असफलता र लाचारी लुकाउने प्रयास गर्दै हुनुहुन्छ। सुरुङभित्र अक्सिजन र जीवनका लागि संघर्ष गरिरहेका नागरिकलाई हिलो सुकेपछि मात्रै निकालौला भन्नु राज्यको दायित्वबाट पछाडि हट्नु होइन र सभामुख महोदय, के राज्यले आफ्नो नागरिकको जीवनलाई यसरी भाग्यको भरमा छाड्न मिल्छ? सभामुख महोदय, प्रधानमन्त्रीले निर्णय गरेको फेरि सुनाउनु भयो, तर स्थानीय प्रभावित क्षेत्रमा ती निर्णय के कति प्रभावकारी रहे? यदि ती निर्णय साँच्चीकै प्रभावकारी भएका भए उद्धार र राहतमा सायदै यति धेरै अस्तव्यस्तता देखिँदैन थियो होला। विपदको संवेदनशील अवस्थामा स्थानीय सरकार यसरी अभिभावक विहीन हुनुपर्ने अवस्था किन आयो? प्रधानमन्त्रीज्यूको कति व्यस्तता हो संसदमा बसेर यहाँ उठेका विषयमा सुन्ने र सरकारको कार्य सम्पादनलाई अझै सुधार गर्न पनि किन उहाँले अम्खार देखाउनु भएको? हामीलाई अचम्म लागेको छ। हामीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छौं, तर प्रधानमन्त्रीज्यूको व्यवहार भने फरक छ। किन उहाँमा संवेदनशीलता र धैर्यता छैन?
14: प्रधानमन्त्रीजीले संसदमा पाँचवटा मुख्य प्रश्नको स्पष्टीकरण दिने क्रममा जल तथा मौसम विज्ञान विभाग र पूर्व सूचना प्रणालीबारे पनि पन्छिने कोशिश गर्नुभयो। पूर्व सूचना प्रणालीको कमजोरीका कारण आज कयौं नेपालीले अकालमा ज्यान गुमाउनु परेको छ। एसएमएस मात्र किन पठाइयो? यो के कति प्रभावकारी भयो? फोन कल नै जाने व्यवस्था किन गरिएन? सायद फोन कल नै गरेको भए आज धेरै जनतालाई बताउन सकिन्थ्यो। यति मात्र होइन, प्राकृतिक विपदको समयमा राज्यका संयन्त्रहरू असफल देखिनु, उद्धारलाई ढिलाइ हुनु र त्यसलाई ढाकछोप गर्न स्वयं देशको कार्यकारी प्रमुखले संसदमा आएर तथ्यहीन र प्रभावकारी रूपमा गलत दावी गर्नु अत्यन्तै खेदजनक विषय हो। नीति शास्त्री चाणक्यले भनेका छन्, अरूको गल्तीबाट पाठ सिक्नुपर्छ। आफैले मात्र गल्ती गरेर सिक्न खोज्नु भयो भने तपाईँको पूरा आयु पनि कम हुन्छ। त्यसैले सभामुख महोदय, सरकारले विगतका गल्ती र कमजोरीबाट पाठ सिकोस्। संसदमा भ्रम सिर्जना गर्ने गरी प्राविधिक रूपमा गलत दावी गरिएको विषयमा प्रधानमन्त्रीले संसद र नेपाली जनता समक्ष सत्य तथ्य सच्याउनुहोस्। प्रविधि छैन भनेर हात बाँधेर बस्ने सुट सरकारलाई छैन। बागलुङवासी लगायत सुरुङमा फँसेका सम्पूर्ण बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्यलाई युद्ध स्तरमा अगाडि बढाइयोस्। म अझै पनि आशावादी छु, सम्पूर्ण राजनीतिक स्वार्थ र संकीर्ण भन्दा माथि उठेर मानवीय संवेदनालाई बिउझाऊ। अहिले मान्छे बचाउने समय हो, नागरिकले जीवन रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो। यति बेला मृतकको संख्या गन्ने लाचार राज्य होइन, नागरिकको जीवन जोगाउने जिम्मेवार राज्य चाहिएको छ। त्यसैले सरकारको सहयोगका लागि हामी सधैँ तयार छौं।
15: माननीय गंगा देवी श्रेष्ठ, समय 6 मिनट, त्यसपछि माननीय परशुराम तामाङ।
16: सम्माननीय सभामुख महोदय, आज देश शोकमा डुबेको छ, देश रोइरहेको छ, मलाई बोल्न गला अवरुद्ध छ। 10 गतेदेखि हामी प्रभावित जिल्लाका सांसदहरू दिनरात खटिरहेका छौं, तर खटेर कुनै परिणाम निकाल्न सकिएन। यो सुनामी रूपी बाढीले रसुवाको नुवाकोटको नागरिक सहित बस्ती नै सखाप बनायो। धादिङ र गोर्खाको पनि सड़कको छेउ त्रिशुलीको नजिक रहेको बस्तीहरू सखाप भए। धादिङको प्रभावित बस्तीमा मानवीय क्षति भएन, तर गोसाई कुण्ड तीर्थ गएका सयौं मान्छे सम्पर्क दिन भएको छ। धादिङ बेसी निलगन्ठा नगरपालिकाको 27 जना पर्नु भएको थियो, 11 जनाको शव शनाखत भएको छ। अरू अझै बेपत्ता हुनुभएको छ। गाड़ी साउ चालक छविलाल श्रेष्ठ ले चलाएको 1250 नम्बरको गाड़ी सवार नारायण लम्साल, दयाराम लम्साल, रामचन्द्र लम्साल लगायत 14 जना लम्साल परिवार र अन्य गरी 26 जना गाड़ीमा हुनुहुन्थ्यो। थुप्रै परिवार तीर्थ जाने परिवार पर्नुभएको छ र भन्सारमा गाड़ी लिन जानुहुने चालकहरू थुप्रै पर्नुभएको छ। एउटै घर परिवारको 4 जना परिवार पर्नुभएको छ। ती परिवारमा बाल बच्चा र वृद्ध वृद्ध असहाय आमा बुवाहरू मात्रै हुनुहुन्छ। ती छोराछोरी र वृद्ध वृद्धको अभिभावक अब राज्य बन्नुपर्छ। यो महाप्रलयले अभिभावक हुने पनि मेरो अभिभावक राज्य छ भन्ने खालको ऊ देखाउनु पर्दछ। यो चाहिँ यी बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्थापन राज्यले गर्नुपर्दछ भन्ने म हार्दिक अनुरोध गर्दछु। खोज उद्धारमा खट्नुहुने सबै सुरक्षा निकाय र उद्धार कर्मीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तर यो जलविद्युत आयोजनामा यो फँसिरहनु भएको नागरिक उद्धारमा राज्यले कमजोरी गर्यो भन्ने आम नागरिकहरूलाई परेको छ। सुरुङ सम्बन्धी विज्ञान नेपाल र छिमेकी देशहरूमा पनि पक्कै थिए, तर परिचालन हुन सकेन। हिलो तार्ने मिसिन हुँदो रहेछ, हिजो मात्रै गाड़ीमा हालेर लगिरहेको देखिएको थियो। त्यस्ता सम्बन्धित विज्ञहरूलाई सल्लाह लिन र काम गर्न निर्देशन दिन सरकार चुक्यो। नेतृत्व आफै उद्धारमा लाग्ने होइन, विज्ञलाई जिम्मा दिनु पर्थ्यो। सुरुमा के सुविधा हुन्छ र कसरी उद्धार हुन्छ भन्ने खालको कुरा त्यही परियोजनालाई थाहा हुन्थ्यो होला। त्यो जिम्मा राज्यले लगाएन, आफै गर्छु भनेर लाग्यो। यो चाहिँ विज्ञको ज्ञान र सरकारको बल प्रयोग गरेर गर्नुपर्ने ठाउँमा सरकार त्यसमा चुक्यो, त्यसको मूल्य सरकारले चुकाउनु पर्नेछ। त्यो चाहिँ अनुभव र सिप दुवै सरकारले समन्वय गरेर त्यसलाई बचाउन नसक्दाखेरि ठूलो जनशक्तिको जनशक्ति गुमाउनु पर्यो। अब ती सुरुङमा फसेका नागरिक जीवित उद्धार हुने त आशा कमै होला, तर परिवारले लासको पनि आशा गरिरहेका छन्। लास नभेटिएसम्म आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्न पनि पाएका छैन भने अझै जीवितै आउँछन् कि भन्ने आशा पनि हराएको छैन। सरकारले अझै पनि सबै विज्ञ र विदेशी सहयोग मागेर यो उद्धारमा खट्न आवश्यक देखिन्छ। उद्धार पछि पुनस्थापना सरकारले अलि ध्यान दिनुपर्छ भन्ने अनुरोध गर्दछु। अब ती बाढीले भेटिएका भूभागहरूमा पूर्ण रूपमा बस्ती बसाल्न रोक लगाउनु पर्दछ। यो राज्यले उपयुक्त क्षतिपूर्ति दिएर सुरक्षित स्थानमा बस्ती बसाल्ने नीति बनाउनु पर्दछ। बाढी प्रभावित घर, विद्यालय, अस्पतालहरूको सरसफाई सबै मिलेर गर्नुपर्छ। अब त्यो आवश्यकता छ। घर छ, घरभित्र सामान छ, निकाल्न पाइरहेको छैन, घरमा बस्न पाइरहेको छैन। ती मेदोहरू हटाएर सबै नागरिकहरूलाई सहयोग गर्न म हार्दिक अनुरोध गर्दछु। धादिङको गल्छी, बैरिनी बजार लगायत घर र स्कूल सरसफाई गर्न नेकपा एमालेमा आबद्ध विद्यार्थी संगठन युवा संघ जिफनका जिफनहरूले काम गरिरहनु भएको छ। स्थानीय कमिटी र सर्वसाधारण सबै खटिरहनु भएको छ। उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। बैरेनी बागेश्वरी माथिमा अखिलले भित्र सफा गरेर फर्किसक्नु भएको छ। अझै थुप्रै घरमा लेदो र बाढीमा थुपारेका सामानहरू निकाल्न सबै पार्टीका संगठनहरू, नागरिक समाज सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अर्को महत्वपूर्ण विषय महिलाहरूले उद्धारका लागि अब अनुरोध गर्दा अपमानजनक प्रतिक्रिया दिनेलाई तत्काल कारवाही गरियोस्। श्रीमान गुमाउनु परेको पीड़ाका महिलाहरूलाई तेरो कोही मात्र होइन भन्ने जस्ता शब्दहरू, घरमा लास पठाइदिन्छौ भन्ने जस्ता शब्दहरू लेखेर प्रतिक्रिया दिने व्यक्तिहरूलाई तत्काल सरकारले कारवाहीको दायरामा ल्याओस्। जसरी सरकारको विरूद्धमा लाग्नेहरूलाई कारवाही गरियो, त्यसै गरी यस्ता शब्द लेख्नेहरूलाई कारवाहीको दायरामा ल्याइयोस् भन्ने हार्दिक अनुरोध गर्दछु। अर्को कुरा, सदरमुकाम जोड्ने फुर्के खोलाको पुल नबनुन्जेल वैकल्पिक सड़क गल्ठी कल्लेरी टार कोशी खोला भोरले सुनौलो बजार धादिङ बेसी सड़क तत्काल स्तर उन्नति गरी ग्राबेल र नाला बनाई तत्काल यो रकमको व्यवस्था गरी तत्काल काम शुरू गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। होइन भने अहिले सदरमुकामबाट काठमाडौँ आउने र त्यहाँ तिर्सुली वारिपारी गर्ने विद्यार्थीहरू त्यो पढ्न पाइराखेका छैनन्। यसको तत्काल व्यवस्थापन गर्न हार्दिक अनुरोध गर्दै मेरो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद।
15: माननीय माननीय सदस्यहरू के को लागि उठ्नु भएको? माननीय एक मिनट समय दिन्छु, आफ्नो कुरा राख्नु।
17: सम्माननीय सभामुख महोदय, अछाम जिल्लाको रामारोशन गाउँपालिका वार्ड नम्बर 6 भाडाकाटिया निवासी अम्बिका साउदको आज भालुको आक्रमणमा परि उहाँ चाहिँ गम्भीर घाइते हुनुभएको भन्ने खबर आएको छ मलाई। उहाँको भालुले तालु नै निकालेको भन्ने समाचार मलाई एकजना त्यहाँको बासिन्दाले बताउनु भएको छ। उहाँको स्वास्थ्य शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउन चाहन्छु। उहाँको उपचारको तत्काल व्यवस्था होस् र सरकारलाई पनि सम्माननीय सभामुख मार्फत म ध्यानाकर्षण गराउन चाहन्छु। अछाममा यस्ता जंगली जनावरबाट आक्रमणमा पर्ने यो एउटा नौलो कुरा होइन। कहिले बँदेलको आक्रमण त कहिले जंगली भालुको आक्रमणमा परि बेला बेलामा अछामका नागरिकहरूले कहिले ज्यान गुमाउनु पर्ने, कहिले घाइते हुनुपर्ने, यो एउटा नियति जस्तै बनेको छ।
15: माननीय सदस्य पशुराम तामाङ समय 4 मिनट, त्यसपछि माननीय रविका रम्तेल।
18: सभामुख महोदय, भोटेखुसी त्रिशुली बाढीले जुन मात्रामा अकल पनि मानवीय क्षति, निर्मित संरचनाहरूको क्षति गर्यो, त्यसप्रति हामी सांसदहरूले संसद मार्फत दुःख व्यक्त गरेका छौँ, तर त्यतिले मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन भन्ने मलाई लागेको छ। म अहिले दुईटा कुरा लिएर उभिएको छु। भर्खरै भदौ 14 र 15 गते मैले त्रिशुली पारीको स्थलगत अवलोकन गरेको थिएँ, जुन ठाउँमा सड़क, पुल, बिजुली संचारबाट सम्बन्ध एक प्रकारको सम्बन्ध विच्छेद छ। मैले अवलोकन गरेको क्षेत्रमा 1200-1300 पीड़ित परिवारका सदस्यहरू 6 होल्डिङ सेन्टरमा बसेका छन्। मैले एउटै परिवारको 1-7 गुमाउने परिवार भेटे र घर, खेत, व्यवसाय सबै बिग्रेका व्यक्तिहरूसँगको संवाद गरे। उहाँहरूको त्रिशुली पारीको विदुर र काठमाडौँको राज्य र सरकारसँग गुनासो छ। उहाँहरू भन्नुहुन्छ, रातमा हामीलाई हेला गरियो, रात आइपुगेन। त्यस्तै गरेर उहाँहरूको दोस्रो कुरा छ, अहिले हामी होल्डिङ सेन्टर स्कूलमा बसेका छौं, तर स्कूलमा सधैँ बस्न सकिँदैन, त्यसैले अर्को तुरन्त व्यवस्था गर्यो सरकारले। उहाँहरूको तेस्रो कुरा छ, हाम्रा मानिसहरू अहिले पनि टनेलमा फसेका छन्, बेपत्ता भएको छ, त्यसको खोजी कार्य अझै भएको छैन। त्यसो भएको सरकारले तुरन्त देशी विदेशी विज्ञहरूको सहयोग लिएर उद्धार कार्य अगाडि बढ़ाओस्, सरकार यसमा चुकेको छ। त्यस्तै अहिले पनि त्यहाँ त्रिशुली पारी आवाजात काठमाडौँसँगको आवाजातबाट वञ्चित छन्। बेली ब्रिज तुरन्त लगाएर आवाजातलाई सहज बनाओस्। मैले दोस्रो कुरा उठाउन लागेको छु, त्यो के हो भन्दाखेरि यहाँ जलवायु परिवर्तनको कुरा उठेको छ, तर हामीले ध्यान दिनुपर्ने अर्को कुरा पनि छ, त्यो के हो भन्दाखेरि हाम्रो देश र हाम्रो हिमालय यङ माउन्टेन हो, यो सबै पृथ्वीको सबैभन्दा कान्छो तपाईँको हिमाल हो। त्यसो भएको हुनाले यो अझ यो भूमि कस्तो ठाउँमा बसेको छ भन्दाखेरि युरेसियन र इन्डियन टेक्नोनिट पेटको माथि उभिएको छ र त्यसको दरारमा बसेको कारणले हिमाल अस्थिर छ। यहाँ भूकम्प र हिमालको उचाइ बढ़िरहेको छ र त्यो कारणले गर्दा त्यो बढ़नुको कारणले र त्यसले त्यसको अस्थिरताको कारणले कोशी, गण्डकी र कर्णालीका उपत्यकाहरू बनेका छन्। पछिल्लो उदाहरण के हो त भन्दाखेरि के अरे सन् 1190 अन्नपूर्ण चौथो हिमालय भाँचिएर पोखरा बनेको छ। त्यसो भएको हुनाले हामीले एउटा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि यो के अरे तपाईँको क्लाइमेट चेन्जको कुरा मात्रै होइन, हाम्रो जुन भूगर्भ छ, हाम्रो जुन भूगोल छ, हाम्रो अवस्थिति छ, त्यसको कारणले पनि त हामी बेला बेलामा यो प्राकृतिक विपत्तिमा पर्दछौ। त्यसो भएको हुनाले अहिले मैले सरकारसँग भन्ने कुरा र विश्व समुदायलाई भन्ने कुरा र सैद्धान्तिक रूपमा भन्ने कुरा के छ भने हामी अहिले पुँजीवादी युगमा छौं। पुँजीवाद नाफाको लागि जे गर्छ

0: माननीय राधिका रन्तेल, समय 3 मिनट, त्यसपछि माननीय धर्मराज केसी।
1: सम्माननीय सभामुख महोदय, भोटिकोसी बाढी पीडितमा ज्यान गुमाउनु हुने स्वदेशी विदेशी जनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। र अर्को कुरा, त्यहाँ चाहिँ होल्डिङ सेन्टरहरू छन् अनि केटाकेटीहरू त्यहाँ एकै ठाउँमा बसिरहेका छन्, तिनीहरूको सुरक्षाको लागि महिला प्रहरी पनि त्यस ठाउँमा खटाइयोस् भन्ने पनि अनुरोध गर्छु। र सम्माननीय सभामुख महोदय, कर्णालीमा सड़क बनाउन बजेट पुग्छ तर सड़क टिकाउन किन पुग्दैन? कर्णालीमा सड़कको अभाव मात्र समस्या होइन, बनेका सड़क पनि वर्षायाम धान्न नसक्नु आजको ठूलो समस्या हो। कर्णालीको प्रादेशिक सड़क सञ्जाल गुरू योजनामा 5,957 किलोमिटर भन्दा बढी सड़क समेटिएको छ, तर प्रदेश सरकारको उपलब्ध तथ्य अनुसार पछिल्ला 8 वर्षमा 4,291 किलोमिटर सड़क निर्माण हुँदा कालो पर्थे भने 275 किलोमिटर मात्र भएको छ। वर्षायाममा दैलेख, कालीकोट, हुम्ला र

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने

0: आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
2: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भुटेपछि बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
1: हाम्रो सोशल मीडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
0: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
2: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
0: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रु। मस्याङ्गी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टी सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट। सरकारले रसुवाको भुटेकोसी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेनजीत शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रिय सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रिय सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10,00,000 रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
4: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रतुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय सडकको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश नेपाली दूतावास र नियोगहरूका राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टालाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
0: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50,00,000 अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भुटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसूल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसूलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएमसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजी माया बलमा कि मगरले भन्नुभयो,
5: तल आयो भने चाहिँ भगवान जाने बोर्डरसम्म आयो भने तर प्राय जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइ नै अहिलेसम्म केही सम्पर्क भएको छैन। अरू त उसको ग्रुपमै छैन, सम्पूर्ण छैन। स्कुलमा कतिजना हुनुहुन्छ? उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जना सम्पर्क दिन्छ। त्यत्रो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त उनीहरूको जीवन नाम मिलेन भने भने जस्तो लाग्छ क्या।
0: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान सञ्चालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुल्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसारको 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चीनी, थाइल्याण्ड, भारत लगायतका विविधका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो। त्यो होइन, उहाँहरू पहिले त्यहीँ केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातो पनि तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनुपर्ने अवस्था चाहिँ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिना पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
0: रेसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक एन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोचालले उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
2: राष्ट्रिय हिमाली विपद द्रुत प्रति कार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रति कार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रति कार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
6: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
0: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली दुबीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गढ़ीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायी संघ कर तथा महसुल छूट कर्जा पुनः संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यवसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्न गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी युकेएन क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, दीप सिंह र प्रशान्त कुमारले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो। बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
7: त्यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले लडाई फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुनसक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
0: राहत सँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पुष्टिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुग्धजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल व्यक्ति आइएन।
10: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर CIN।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
12: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख SP विपिन रेग्मीको कुरा सुनौ।
13: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा विभिन्न तत्त्वहरूले लडाई फटाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामी प्रयास पनि गरेका छौँ र विशेष गरी भोलि जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात गर्ने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पार्टमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष रूपमा पहिचान गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक परामर्शहरू काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाका, मैले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटोमा विशेष टोका सहरी सडक खण्डमा अहिले छ सञ्चालनमा। टोका सहरी सडक खण्डमा विशेष गरी हामीले माथि छरे र टोकामा चाहिँ सवारी साधनहरू जाने पालिकाहरूलाई हामी शङ्का लाग्यौँ। आफ्नो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ गर्ने गरेका छौँ।
12: को उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाइ छ।
14: उत्तर गया पाँच गोबरटिटा केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट दाहिना गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होलिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेको छ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हाम्रो प्याकेजिङ गरेको छ। स्टोर दाहिना गरेपछि त्यहाँबाट अलिक पुगिरहेको छ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर केयर त्यसै लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन निन्द परिवारहरू मिसिङ भएर ठुलो सेती भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न संकट परेकोलाई चाहिँ खाद्यान्न मात्रै हो। यता चाहिँ दुईटा वडामा सडक सञ्जाल छ, पानी तिनवटा वडामा धेरै थोरै हेर्नुबाट पनि लगिरहेको छ। अर्को एउटा हिजोबाट एउटा परिकल्पित भाटी हुँदै जाने एउटा बाटो भएको छ। यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले छोरी छोरी राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्न।

0: उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको वरपर पनि मरेका पशु पक्षी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल सर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
1: वर्षन्ती नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे देशस्थित जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू
2: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजुकोटप्रति आकृष्ट गरेको छु।
1: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाइ रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल नेपालकै लागि
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लिङ प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसजी। धन्यवादजी। तपाईँसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाँधीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोटारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको बाढीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
2: भोटेकोशी बाढीको लगत्तै भोलिपल्ट मध्य प्रभावित क्षेत्रमा पुगेको
5: थिएँ।
2: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी बिटा जिल्लाका केही स्थानमा म चाहिँ धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
5: जाजरकोटका बासिन्दाहरू पनि थियो
2: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
5: र धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
2: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले छवटा हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
5: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
2: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तर गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिँडेबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
5: उद्धारमा पनि आउनु भएको
2: होइन। उद्धार
5: कतिजनाको उद्धार भयो? जाजुकोट
2: नौजना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका

0: साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ.
1: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँ के पाउनुभयो त्यहाँको अहिले पछि व्यवस्था?
0: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं. हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं. त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिँडीमाट मार्फत हामीले रेस्क्यू गर्यौं. जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हुन्छ पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेनदेव लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेता हरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन. सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन. निर्णय हामी सबैको त्यहाँ संसद
1: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर हुँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
0: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन.
1: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो. जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवाकोट रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
0: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो. आज करिब 3 वर्ष बित्नै लाग्यो. त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो. आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ. त्यहाँ हामीले त्यो बेलादेखि नै जाजुकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं. त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन. अस्ति मात्रै केही दिन अगाडिमा चाहिँ म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु. त्यो पुनर्निर्माणले गति लिन्छ र नेओस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
1: त्यो तपाईँले उद्घाटन गर्नुभयो. बनाउनु पर्ने
0: हजारौं घर छ हजुर. त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सब उद्घाटन नै ठूलो कुरा थियो. किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हात चाहिँ सिद्धिनु भन्छ नि.
1: त्यो शुरूआत गर्नलाई 3 वर्ष छिटो हो कि
0: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि. हामी धेरै ढिला भयौं. विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं. अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसन यो पछिल्लो घटेको सिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ.
2: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला. भुटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा. भदौ 22 राष्ट्रिय शोक, 23 गते जयन्ती सय दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ. चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ. आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ. लाङताङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ. खोजी कार्य अझै जारी छ. सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ. नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ. द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ. वर्स्याङ्गी नदीमा जल सतह सतर्कता तह पार गरेको छ. तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन्. र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ. हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेयरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेयरी मार्ट, शुद्धताको अर्को नाम। डेयरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
4: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस 7 को पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
4: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिरामी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-94-495।
5: डेङ्गु ज्वरो एसिड जातको पछि लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9901004477 क्लासिक टेक छोयो कि चल्यो
1: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
3: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
4: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
4: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
5: सम्पर्क नम्बर 9875982997 9855109997
6: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
7: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
6: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
8: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँठको पोथी लामखुट्टेको थोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्को हुनु बेहोश हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ यो रोगबाट बस्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय चितवन
9: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज
10: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन नेवर मिस एन अपडेट फ्रॉम टिप्स ऑफिशियल

0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-63359।
3: रेडियो साइनो 89.8 MHz। तपाईं हाम्रो अटुट साइनो।
4: यतिखेर बेलुकाको 9:09 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्तिने पूर्वानुमान छ। डब्ल्यूएमओकी प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थाल्नु यताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतिको विनाशकारी बाढ़ीमा पनि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
1: अकल्पनीय भूषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप घटना भएको 13 दिन चाहिँ पुणे तिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने उत्तरी नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने
0: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नाघेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 जना विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 जना शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुट्टै तीन स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 जना भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 जनालाई एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 वटा शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान्ड केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनुमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो। साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय रही दिएको जानकारी अनुसार करिब 600 जना विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज उद्धार राहत तथा उपचारमा 21000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भने,
2: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवार बुझ्न सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्क विहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनुमा सुरक्षा कर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बाल बालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जल विद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उपेती आशावादी देखिए।
3: त्यहाँनिरको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही होस् केही आशा छ, हामी चाहिँ जितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौँ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जल विद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुमा फँसेका भूमिकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उपेती आशावादी देखिए।
3: त्यहाँनिरको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौँ। अझै पनि केही होस् केही आशा छ, हामी चाहिँ जितै उद्धार

0: सँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
1: जुन दिन चाहिँ बाढी गएपछि भोलिपल्ट स्पेसल फोर्स आएर के गरे यति गरिसकेपछि स्पेसल फोर्सले हिल फोर्स बनाएर बसेर लागे सिचुएसन गरिसकेपछि भोलिपल्ट एउटा स्पेसल फोर्स स्पेसल रेस्क्यु टिम लगायत इन्जिनियरको टिमहरू यहाँ आएर त्यहाँको काम गर्न सुरु गरे। सबैभन्दा ठुलो च्यालेन्जेस हामीले के भयो भनेदेखि यो जुन ठाउँमा हाम्रो स्पेसल फोर्सको लेभल भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्ने बाटो बनाउनेलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो स्थापहरूले बाटो बनाएर आएको थियो र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिरहेको थियौँ। पहिलो अप्सनमा गएर भटकल्ली तल झरेर चाहिँ खास वेबाट भित्र सुरु अप्सनलाई काम गरेको थियो तर त्यो अप्सन काम गर्दाखेरि बिचमा गएर चाहिँ फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनलाई अहिले जुन देख्नुहुन्छ यो चारैबाट फेल अप्सन त्यो काम गरिरहेको थियौँ त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% प्रेसिडेन्ट हुने अप्सन हो यो अप्सनको काम अहिले हामीले टनलको ट्याक्कै मुखमा पुगिसकेको छ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले च्यानललाई विस्थापित छिराइसक्ने काम गरेको छौँ र यहाँ सबैभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरेर गर्दा गर्दै त्यो राति फेरि खोलामा बारी आउने अथवा माथिबाट बारी आएर हामीले काम गरेको चाहिँ सक्नु हो अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस चाहिँ सुरुमा तर अहिले चाहिँ नेपाली सेनाको हेलिकप्टरहरू चाहिँ एनआइसी हेलिकप्टरहरू सबैले सबैहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पानी जमा उपलब्ध भएको स्टाफ हेडरहरू भइसकेको छ जुन ठाउँमा एउटा पनि मैले सुनमा भएको छैन। आजसम्म अहिले हामी सातवटा हेडिरो लाइफ स्टाफ हेडरहरू लैसकेको छौँ भने जिम्मेवारीहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ हामीले लैसकेको छौँ।
2: अब आज अहिले यो पुलिसको
1: अवस्था के छ? अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छ भने जुन बेला हामीले टनल ब्रेक गर्यौँ टनल ब्रेक गरेर अहिले भित्रबाट सङ्गले पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुनिएका मान्छेहरूले यदि त्यो सङ्गले पानी पिइरहेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने विभिन्न विभिन्न पानी र अक्सिजन भएर मान्छेले धेरै लामो जान पाक्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल।
0: थियो नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
3: यो हाम्रो अफिस र रेजिडेन्ट क्वार्टरहरू हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले पुरेको देखि यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकेभेसन गर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेको छ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकेभेटर छ, अरू दुईवटा सानो एक्सकेभेटर हामी ल्याउनु खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेको छौँ। हाम्रो स्टाफहरू पनि खराब हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको
0: चौवालिस
3: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 जना, हाम्रो 21 जना होइन, त्यसपछि 3 जना केयरको स्टुडेन्टहरू र 1 जना सेक्युरिटी गार्ड गरेर कुल 44 जना चाहिँ हाम्रो अहिले सम्पर्क दिनुहुन्छ सबै नेपाली। यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 जना अहिले पनि सम्पर्क दिनुहुन्छ। दुईवटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 जना सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो 4 जना चाइनिज नेपाली उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्क लिनुहुन्छ। टनलमा मिसिङ हुनु टनलबाट निक्लिनु भयो, हामी चाहिँ लगभग आधी टनल अस्ति वक थ्रु गरेका थियौँ, त्यहाँ केही पनि छैन, माथि भएको टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ पसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: थियो माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फरिन्द्र धालसँग कुरा गर्दै नुवाकोटको बुजुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनीमध्ये एक लीला श्रेष्ठ भन्छन् धन्य ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु?
4: देखेको थियो के सामानहरू निकाल्नु भयो, मैले चाहिँ मेन कागजपत्र चाहिएको त्यति निकाल्यो, अरू भने त्यस्तो अनि तपाईँको परिवारको नागरिकताहरू नासिकहरू सबै भेट्नु भयो कागज चाहिँ।

0: कसैमा कागजहरू पनि त्यो पनि सबै गयो मोबाइलहरू अब चामलको त कुरै भएन मान्छे बाँकी त्यही ठुलो कुरा हामीलाई चाहिँ अब त्यसतिर कति मान्छे बगायो कति के भयो कति लास फेकेको छैन काँडाको मान्छेको
1: गणेश साईको घर अझै पनि हिलोमा पुरेको छ
2: लत्ता कपडा र लामाले राखेका तामा पित्तलका भाँडाहरू अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबैको मेरो साथमै छ र मेरो बाबुको एसएलसीको डिग्री कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिएको छन् हाम्रो घरसम्म पुगेको छैन अवस्था छैन अहिले त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ धेरै सामानहरू पुरिएको छन् पछि पुगेको सामान चाहिँ अब रहेछ भने झिकौँला नरह्यो भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ
1: भागेर बाढीबाट ज्यान गुमाउन सफल सुषमा तामाङले बाढीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन् व्यवसायी सुशील श्रेष्ठको घरको कुन्तला अझै पनि माटो मुनि छ
2: माथि भनेको रुमको सिटल दर्शनहरू छ अब त्यो स्पेसल छ तपाईँले देख्नुभयो यो रेस्टुरेन्ट लेभलभन्दा मुनि दुईवटा सबै सेफ्टी सामान हल थियो पार्टी पार्टी हल सेमिनार हल मिटिङ हल सबै थियो सबै नष्ट भयो सुनसारी भनेको लागु सुनिलो अहिले मात्र पाक्यो अरू खासै केही छैन
1: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढी प्रभावितहरूको संताप र पीडाले तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन नेपालचोक स्थित तातो पानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन् चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो अब अन्तिम प्रसंग विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै सङ्घीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
3: लत्ता कपडामा चाहिँ नहोला बजारमा ग्यास बिक्रेता पसल अनि बढी गइन् त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो त्यही वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ
1: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु किमी सिन्हाको आरोप छ
4: बजार प्रभावकारी बनाउन पर्यो र उनीहरूको स्टक हेर्न पर्यो बिल त दुईटा हुन्छ नि उनीहरूले खरिद गरेका बिल पनि हुन्छन् बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुमानकारी रूपमा प्रभाव गरिन्छ जसले दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई नै दण्डको दायरामा ल्याउनु पर्यो एकै अनुमान गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ
1: उपभोक्ता अधिकार कर्मी विष्णु किमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै नेपाली सेवाको साँझ पखर हुनसकिन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं त्यति समयका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: आज विक्रम सम्म 2083 साल भदौ 19 गते शुक्रबार भदौ कृष्ण अष्टमी अर्थात कृष्ण जन्माष्टमी 4 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्री राहत कोषमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म। सरकार बल्ल परामर्शमा सिंगो देश दुग्दा शोक मात्रै। जलेको दिन सार्वजनिक विदा। संकटको सारथी त्रिभुवन राजपथ सधैं उपेक्षित। ढितो नै बगाएपछि बैंकको अरबौं ऋण जोखिममा। उद्योगी व्यवसायीलाई राहत प्याकेज लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाढ़ी पीड़ितलाई आमा समूहको सहयोग शीर्षकको शुभ समाचार।
0: बाढ़ीबाट प्रभावितलाई राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन्। महिला समूह र टोल विकास समितिमा आबद्ध ज्येष्ठ र एकल महिलाले बुढ़ेउलीको सहारा, सामाजिक सुरक्षा भत्ता समेत बाढ़ी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन्। बागलुङ बजार स्थित समृद्धि मार्ग टोल विकास महिला समूह, चिप्लेटी महिला समूह, ओढ़ार चौर महिला समूह र गलकोट नगरपालिका 3 हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढ़ी प्रभावितलाई राहतका लागि सहयोग गरेका हुन्। समृद्धि मार्ग टोल विकास महिला समूहमा आबद्ध महिलाले तीज मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम समेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 71,216 रूपियाँ ब्यांक मार्फत जम्मा गरेको जानकारी समूहका अध्यक्ष तारा श्रेष्ठले दिनुभयो। बागलुङ नगरपालिका 4 ओढ़ार चौर स्थित देउराली महिला समूहले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 1,51,055 रूपियाँ सहयोग गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहुन् सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म शीर्षकमा खबर छ। अछामको मंगलसेन 5 स्थित 16 नारीका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु साथ धर्मपनिया स्थित राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाई सुनाई 7 स्थित प्रेमपुर गोनाही माविका विद्यार्थीले 470 रूपियाँ भोटेको श्री बाढ़ी प्रभावितका लागि सहयोग गरे। त्यस्तै मकवानपुरको थाहा नगरपालिका किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,500 रूपियाँ देखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताएकी छन्। सहयोग गर्ने क्रम अछाम, कपिलवस्तु, रौतहट, काठमाण्डु, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँदेखि विदेशका विभिन्न स्थानमा भुटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भुटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्म ती खातामा करिब 8.5 रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल ब्याङ्किङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत 1,08,00,000,000 गरी करिब 6.5 अर्ब रूपियाँ राहत कोषमा जमा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भुटेकोशीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2,08,00,000,000 रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 6.25 अर्बमा बाढ़ी अघिको 2,08,00,000,000 जोड्दा कोषमा 8.25 अर्ब रूपियाँ संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता, स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापनको संचालन समितिका संयोजक गुढाकर भट्टले जनाएका छन्। त्यस्तै व्यवसायीले भने 15 करोड़सम्म जम्मा गरेका छन्। भुटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले विद्यार्थीहरूमा, कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीजको दर रोके भने, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टा छुट्टै भेट गरे। दुवै भेटमा रसुवामा गत भदौ 10 गते भएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घिसिङ जलविद्युत क्षेत्रका विज्ञ हुन्। लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जा मन्त्री थिए। नेकपाका नेता पुन पूर्व ऊर्जा मन्त्री र पूर्व अर्थमन्त्री समेत हुन्। अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढ़ीपछिको खोज, उद्धार र पुनर्स्थापनाका विषयमा विज्ञ तथा राजनीतिक नेताहरूसँग छलफल थालेका हुन्। घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः संचालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। मन्त्रीको सचिवालयका अनुसार रणनीतिक रूपमै परामर्श शुरू गरिएको हो, अर्थात विपदको सामना गर्न एक्लै सकिँदैन भन्ने निचोड़मा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुल्ला गर्यो, अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन्। यससँगै प्रधानमन्त्री यूएन जाने शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन र शाह बालेन संयुक्त राष्ट्रसंघ यूएनको 18 महासभामा भाग लिन जाने भएका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन यूएन जान लागेका हुन्। उनीसँग परराष्ट्र मन्त्री शिशिर खनाल पनि सँगै जानेछन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गतेको विपद र राजनीतिक दबावका कारण प्रधानमन्त्री नै जान लागेका हुन्। बल्ल परामर्शमा सरकार शीर्षकको खबरसँगै प्रधानमन्त्री यूएन जाने उपशीर्षकको यो खबर मध्याह राष्ट्रिय दैनिकमा छापिएको हो।
2: सिंगो देश डुब्दा शोक मात्र जल्दा सार्वजनिक विदा शीर्षकमा खबर छ। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 ज्यान गुमाउनेहरू शोकको संख्या 13 दिन हुन्छ भने राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको। त्यसै गरी मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले बाढ़ीको कहरमा सिंगो देश तुक्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेएनजी शहीद दिवसका नाममा राष्ट्रिय विदा दिने भनी गरेको निर्णयको आलोचना समेत भएको छ। बाढ़ी प्राकृतिक विपद हो, यसबाट सिंगो देश दुखेको छ। जेएनजी विद्रोह राजनैतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीहरूमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस समेत मचाइएको थियो। गत वर्षको भदौ 23-24 गते भएको जेएनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमा रासोपा दुई तिहाई नजिक अर्थात 275 सीटमा 182 सीट जितेर सत्तामा पुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार साँझ 7 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1259 पुगेको जनाएको छ। प्राप्त शवका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शव मध्ये 95 वटाको शनाखत भइसकेको छ भने बाढ़ीपछि 5083 जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्कविहीनमा 583 विदेशी छन्। 5384 घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढ़ीमा फँसेका 12038 जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ। यसरी सिंगो देश तोक्दा शोक मात्रै जल्दा भने सार्वजनिक विदा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा शीर्षकमा नेपाल समाचार पत्र खबर लेख्छ। भोटेकोशि त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हजारौं परिवारको घर व्यवसाय खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन। त्यस क्षेत्रमा लगानी गरेका ब्याङ्क तथा वित्तीय संस्था सामू अब अर्को गम्भीर प्रश्न खड़ा गरेको छ। ऋणीको सम्पत्ति नै नरहेपछि ब्याङ्कले अर्बौं रूपियाँको ऋण कसरी असूल गर्ने? भदौ 10 गते आएको बाढ़ीले रसुवा नुवाकोट र आसपासका क्षेत्रमा ब्याङ्कका शाखा एटीएम भल्ट तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएसँगै ब्याङ्कहरूले प्रभावित क्षेत्रमा प्रवाह गरेको कर्जाको वास्तविक अवस्था समेत अध्ययन गर्न थालेका छन्। नेपाल ब्याङ्कर संघबाट संकलित प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रमा रहेका ब्याङ्कका 17 शाखामा 78204 निक्षेप खाता र 2125 कर्जा खाता थिए। ती शाखाबाट करिब 4,43,18,00,000 निक्षेप परिचालन भएको थियो भने 2,42,80,90,000 कर्जा प्रवाह भएको थियो। धितो छ तर धितोको मूल्य नै छैन। बाढ़ी प्रभावित क्षेत्रमा ब्याङ्कबाट घर होटल पसल कृषि व्यापार तथा अन्य व्यवसायका लागि ऋण लिएका धेरै ग्राहक अहिले आफै बेपत्ता र विस्थापित छन्। कतिपयको व्यवसाय सञ्चालन गर्ने संरचना छैन, कतिपयको घर छैन, कतिपयको खेतबारी तथा अन्य सम्पत्ति बाढ़ीले बगाएको छ। अझ कतिपय परिवारका सदस्य नै बेपत्ता छन्। यस्तो अवस्थामा ब्याङ्किङ क्षेत्रको समस्या केवल ऋण उठाउने कि नउठाउने भन्ने प्रश्नमा सीमित छैन तर प्रभावित शाखाबाट प्रवाह भएको 2,42,80,00,000 कर्जा सबै खराब कर्जा भइसकेको भने होइन, यो प्रभावित क्षेत्रमा रहेको कर्जा हो। दिजो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा भोटेकोशी बाढ़ीले जन्मायो नयाँ वित्तीय संकट शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: बाढ़ीबाट प्रभावित व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याएको छ। सरकारले ल्याएको राहत प्याकेजमा व्यवसायलाई कर छूटदेखि ऋण पुनर्संरचनासम्मका सुविधा छन्। सरकारले व्यवसाय पुनरुत्थानका लागि प्याकेज घोषणा गरेको हो। अर्थ मन्त्रालयले बाढ़ी प्रभावित व्यवसायका लागि तयार पारेको राहत प्याकेज बिहिबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। तर बाढ़ीबाट घर र परिवार दुवै गुमाएकाहरूको हकमा भने सरकारले कुनै निर्णय गरेको छैन। बाढ़ीमा बेपत्ताको सास नभए लासको अपेक्षामा रहेका आफन्त गाँस बाँस सहित पुनर्स्थापनाको चिन्तामा छन्। सरकारले अपेक्षाकृत उद्धारमा ध्यान नपुर्याए पनि राहत र पुनर्स्थापनाको प्याकेज ल्याउने अपेक्षामा पीड़ित सर्वसाधारण छन्। सरकारले कोरोना महामारीका बेला पनि व्यवसायीलाई विभिन्न सुविधा दिएर आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरेको थियो। बाढ़ीका कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहने व्यवसायीलाई भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट प्रदान गरिने भएको छ। बाढ़ीबाट कुनै प्राकृतिक व्यक्ति वा निकायका प्लान्ट मेसिनरी यन्त्र तथा उपकरण मर्मत सम्हार हुन नसक्ने गरी नष्ट भए त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको परिमाणमा नबढ़ने गरी आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट पाउनेछन्। कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर बाढ़ीका कारण गन्तव्यमा नपुग्दै यस्तो वस्तु नष्ट भएको वा सोही प्रकृतिको वस्तु छ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर आयकर ऐन भने अन्तशुल्क ऐन तथा आर्थिक ऐन बमोजिम असोज भित्र पेश गर्नुपर्ने विवरण र विवरण बमोजिमको कर कार्तिक 25 गतेसम्म पेश गर्न सक्ने गरी एक महिना म्याद समेत थप गरिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित विद्यालय विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टीम तीन जिल्ला पुगेको छ। टीमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खोल्न सक्ने अवस्था छैन। विभागको टीमले मंगलबारबाट स्थलगत अनुगमन समेत शुरू गरेको छ। तीन जिल्लामा द्रुत टीम विद्यालय खोल्ने टुंगो छैन। नुवाकोटले गर्यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवत जावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाई रोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवत आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड़ने मुलुकै पहिलो राजमार्ग पनि हो। तर संकटका सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तर उन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ तर राजधानी जोड़ने अन्य राजमार्ग अवरूद्ध हुनसाथ सम्पूर्ण भार यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको देखिन्छ। 7 दशक अघि निर्माण भएको यस राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तर उन्नतिको काम अहिलेसम्म हुन सकेको छैन। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवत आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन भने संकटका बेला सधैँ विकल्प बन्दै आएको छ। संकटको सारथी त्रिभुवन राज